हुने काम गरिरहेका छौं र हामी अरूको भने अरूले बोलिदिएको शब्दमा हामी आफ्नो मूल्याङ्कन गर्न चाहन्छौं, आफूलाई आफ्नो जीवनलाई हेर्न चाहन्छौं। यही सबैभन्दा जीवनको सबैभन्दा कमी कमजोरी हो। यदि अब अहंकार अर्को कुरो आत्मजागृत गर्नमा बाधा पुर्याउने एउटा अहंकार पनि हो। आत्मबीचको भिन्नता, आत्मा र अहंकार बीचको भिन्नता के छ त भन्दा, यदि जब अहंकार हुन्छ मान्छेलाई अनि त्यतिखेर उसले हरेक कुरा म मात्रै भन्दछ, आदरणीय सज्जन मन, मनै जान्ने हो, मनै सुन्ने हो र मैले नै सबै पूर्ण गर्ने, मैले नै काम गर्ने सबै मनै हो, यो केवल कसले बोल्दछ, आत्माले होइन, यो अहंकार बोल्ने हो। अहंकार भनेको मनसँग सम्बन्धित हुन्छ आदरणीय सज्जन मन। त्यस कारणले अहंकार होइन, अब मनको पछि होइन, अब आत्मा बोध गर्यौं भने मन पनि आत्मरूप भइहाल्छ। त्यसकारणले हामीले त्यसलाई नै आत्मजागरण यदि हामीले जब हामीबाट म भन्ने शब्द जब म भन्ने भाव जब मबाट म भन्ने भावबाट जब हामी मुक्त मुक्त हुन्छौं जुन दिन, त्यो दिनमा नै आत्मजागरण भयो भन्ने कुरा हामीले अटकल गर्न सक्छौं। र आदरणीय सज्जन मन, जब ज्ञान आत्मजागृति हुँदा विनम्रताको प्रकाश हुन्छ। जब आत्मजागृति भयो भने के हुन्छ त, व्यवहारमा झुल्किनु पर्दछ। आत्मजागरणको अर्को महत्वपूर्ण पक्ष हो के हो त भन्दाखेरि, आदरणीय सज्जन मन, बाहिरी सरसफाईका लागि लुगा बदल्छौ अनि सेम्पू साबुनहरू सारा कुराहरू गर्दछौ। खोइ आज मनका रिस राग क्रोध लोभ मोह दोष यी आदिबाट मुक्त भएको खोइ हामीले, यिनीलाई सफा गर्ने साबुन खोइ आदरणीय सज्जन मन। त्यस कारणले हामीले विचार गर्नु अति आवश्यक छ र अब बाहिर भन्दा पनि हामीले भित्र मनको सफाई गर्नु अति आवश्यक छ। जब मनको सफाई हुन्छ आत्मजागरण त त्यसै पनि हुन्छ आदरणीय सज्जन मन। आफूलाई चिन्नु पहिलो जागरण हो, सबैभन्दा पहिला आफूलाई चिन्नु नै के हो जागरण हो। त्यसैले हामी आफूलाई चिन्न सकौं, जबसम्म हामी आफू जब हामी आफूलाई चिन्दछौ, जब राम्रोसँग हामी चिन्दछौ, तर मनलाई कति चिनेका छौ, त्यो मनमा कहिल्यै प्रेम कहिल्यै घृणा किन त हुन्छ भने, यहाँहरूले आफूभित्र फर्किएर हेर्नुहोस् त, हामी कहिले खुसी हुन्छौं, कहिले मनमा घृणा जाग्दछ, कहिले शान्ति कहिले अशान्ति, कहिले रोदन कहिले खुसी कहिले हाँसो, अनि कहिले अहंकार त कहिले विनम्रता हामीभित्र झल्किएको हुन्छ आदरणीय सज्जन मन। त्यसकारणले यो किन त भन्दा, यो मनोवृत्ति बुझ्न सक्ने शक्ति पनि हामीभित्र नै छ, त्यो शक्तिलाई परिचालन गर्नुपर्दछ। जब यो मनोवृत्तिलाई हामीले बुझ्यौं, जब हामीभित्र त्यो शक्ति जब जागृत हुन्छ अनि आत्मजागृत भइहाल्छ, यो आत्मजागरणको पहिलो अभ्यास नै हो। त्यसकारणले अबदेखि हामीले यो गर्नु अति आवश्यक छ। यो पनि एउटा योग हो, यो पनि एउटा अभ्यास हो, यो पनि एउटा तप हो, यो पनि एउटा निरन्तर एउटा ईश्वर प्रतिको एउटा चाहिँ आस्था हो। आदरणीय सज्जन मन, आफूलाई हेर्न सिकौं, अब अरूलाई होइन आफूलाई हेर्न सिकौं, अनि हामी अघि बोल्नुभन्दा पहिला हामी सोच्ने गरौं, म के गर्दैछु, को हुँ, म कहाँ छु, म के गर्दैछु, अनि रिसाउनु अघि हामी आफूलाई के गरौं, आत्मनियमन गरौं, आत्मनियन्त्रण गरौं, आफ्नो मन बुझौं, म कुन अवस्थामा छु, म के गर्दैछु, यो हामी आत्मजागृत भएपछि यो कुराहरू हामीले यी कुराहरूलाई नियन्त्रण गर्यौं भने हाम्रो आत्मजागृति भइहाल्छ आदरणीय सज्जन मन। अर्को कुरो, अब अज्ञानको रूपी निन्द्राबाट हामी बिउजनै पर्दछ। अज्ञान रूपी निन्द्रामा धेरै हामी सुतिसक्यौं। आध्यात्मिक दृष्टिले मानिसको सबैभन्दा ठूलो समस्या बाहिरी गरिबी होइन आदरणीय सज्जन मन। हामी गरीब केलाई भन्दछौ भने बाहिरी धन सम्पत्ति घर जोसँग छैन त्यो गरीब भनेर हामी भन्दछौ। त्यस कारणले त्यो गरीबी होइन, यदि गरीब हो भने हाम्रो अज्ञानता, हाम्रो अज्ञानता नै गरीब हो। त्यस कारणले यहाँ धनी गरीब भन्ने कुनै कुरा रहँदैन, हाम्रो दृष्टि त्यो अज्ञानताको कारणले, हाम्रो दृष्टिलेको कारणले गर्दा त्यो धनी गरीब भए जस्तो म एउटा आभास मात्र हो, नभए अज्ञानता नै गरीब हो, अरू केही पनि गरीब छैन। किनभने सबै बुद्धि विवेक सम्पूर्ण कुराहरू परमात्माले हामीलाई दिएको छ, त्यस कारणले हामीलाई कुनै भेदभाव गरेको छैन, र भेदभाव यदि गर्दछौ भने हामी नै गर्दछौ, हामीले गरिरहेका छौं। हामी अब आत्मजागृत जागरण हामी तर्फ लाग्यौं भने, हामीले आत्मबोध गर्यौं भने हाम्रो चाहिँ जीवन सफल भइहाल्छ। आत्मजागरण अब यसको लागि के गर्ने त, हाम्रा योगका कुराहरू छन्,
हाम्रो आँखा बन्द गरेर मात्र ध्यान हुँदैन आदर।

सज्जनमन हाम्रो मन एकाग्रता हुनु पर्यो, जुन वास्तविक कुरा हो त्यसमा हाम्रो मन लाग्नु पर्यो, अनि त्यो वास्तवमा ध्यान हो। आँखा बन्द गर्दैमा अनि एक ठाउँमा चुप लागेर बस्दैमा, बाहिर त चुप लाग्यो तर भित्र विभिन्न कुराहरू सोचिरहेको छु, त्यो ध्यान वास्तवमा होइन। आत्मजागरण भइसकेपछि बाहिरी लक्षण देखिनु पर्दछ व्यवहारमा, आदरणीय सज्जनमन, जसमा जब आत्मजागरण हुन्छ अनि उसको त्यो व्यक्तिको व्यवहारमा पनि करूणा झल्किनु पर्दछ, क्षमा झल्किनु पर्दछ, दया झल्किनु पर्दछ, अनि धैर्यता झल्किनु पर्दछ, सत्य बोलीमा सत्यता झल्किनु पर्दछ, अरूको व्यवहारमा अरूको सम्मान झल्किनु पर्दछ, अनि अरूको हितमा चाहिँ सेवाभाव झल्किनु पर्दछ, अनि मात्र यो आत्मजागरणका यी लक्षण हुन्। आदरणीय सज्जन मन, त्यसैले आउनुहोस्, दुःखलाई अब जीवन भएपछि दुःख हुन्छ, तर दुःखलाई हामीले चाहिँ दुःख होइन, हामीले प्रिन्सिपलको रूपमा लिनुपर्दछ, अथवा एउटा शिक्षकको रूपमा, एउटा गुरूको रूपमा हामीले दुःखलाई लिनुपर्दछ। किनभने यदि जस्तो प्रकारले आत्मचिन्तन म को हुँ भनेर आत्मचिन्तन गर्न सक्नुपर्दछ, मेरो जीवनको ठूलो लक्ष्य के हो, त्यो लक्ष्यतर्फ हामी जानु अति आवश्यक छ, लक्ष्य सम्झिनु पर्दछ। मेरो जीवनको अर्को कुरो, जन्मनुको लक्ष्य के हो, हामीले कहिले आफूसँग प्रश्न गरेका छौं? आदरणीय सज्जन मन, कहिले गरेनौ? मबाट अरूले के पाए भन्ने कुरा हामीले गरेनौ, अरूबाट मैले के पाए भन्ने मात्र, म खाऊ मैलाऊ सुख तैलवा मो जम गरू म नाचो मै बाँचो अरू सब मरून दुर्लभहरू, यही कुरा आज दुर्बलहरूलाई आज समाप्त, आफू मात्रै भन्ने यही मात्र त सोच्यौ हामीले। त्यसकारणले आउनुहोस् सद्गुरू माता निरंकारी सद्गुरू माता सुदीक्षाजी महाराज पनि यही भन्दै हुनुहुन्छ, मानव जीवन तब मात्र सफल हुन्छ जब जीवनमा प्रेम, नम्रता र मानवता झल्किन्छ, अपनाउन सक्छौ। प्रेम त्यो भाषा हो जुन भाषा हरेक हृदयलाई स्वीकार्य हुन्छ, अनि अगाडि भन्नुहुन्छ सेवा अरूलाई सहयोग गर्नु मात्र होइन, बरु आफू भित्र मानवतालाई जागृत गर्नु पनि सेवा हो। आदरणीय श्रोता महानुभाव, धीरतापूर्वक यहाँहरूले मलाई सुनिदिनुभयो, सुनेर बस्नुभएकोमा कोटी सहसा यहाँहरूलाई साधुवाद टक्राउँदै, नमन प्रकट गर्दै मेरो आवाजलाई यहाँहरूसम्म पुर्याएर सहयोग गर्नुहुने मेरा प्राविधिक मित्र हुनुहुन्छ श्री छवि चौधरीज्यू, उहाँलाई पनि धेरै धेरै कोटी साधुवाद प्रकट गर्दै यहाँहरूसँग यो बिहानीको आजको यो आत्मजागृति भन्ने, जागरण भन्ने कार्यक्रमबाट म विश्राम लिन्छु। हवस्, असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय,

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849858808।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कैश पैसा ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पैसा ले लीते कैश पैसा ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: ओहो मेयर साहब नमस्कार है
3: नमस्कार अध्यक्ष ज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
2: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन के जादु गर्नुभयो
3: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यस कारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
4: विपद बारे चासो राखौं चनाको बनाऊ
5: विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
7: $2,000 तिर्नुपर्ने प्रस्ताव कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु, 8,000 भन्दा बढ़ी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण, कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2,000 पुग्यो
8: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4-0, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने।
9: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसंग।
7: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती, सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थामा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्तिमतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाई छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो छ। जापानिज इन्सेफलाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन्। त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो। अन्य 137 जना पनि संक्रमित भएका थिए। किरजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरूमध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन्। नेपालमा सन् 1990 दशकमा 4 मध्ये करिब 3 गर्भवती अल्पताबाट प्रभावित हुने गरेको तथ्याङ्क छ। यसलाई कम गर्न सरकारले सन् 2003 आइरन चक्की वितरण कार्यक्रम शुरू गरेको थियो।
8: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशक विरूद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ। एन्टीभेनम अभाव हुँदा बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ। विषालु सर्पको टोकाएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ। देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै शुरू गरिएको भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव बण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो। उहाँले एक साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो एक साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ़दै गएको छ। विभागका अनुसार देशभर केन्द्रमा एन्टीभेनमको मौजदात छैन। केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ। विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
7: सुनसरी र सिरामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
10: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिरा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
7: सुनसरीको दिवानगंज स्थित कप्तानगंजमा भएको घटनालाई लिएर सुनसरी र सिरामा भएको प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि मृतकका परिवार तथा स्थानीयबाट उड्दै आएको सम्मान र पहिचानको विषयलाई सरकारले निर्णय मार्फत सम्बोधन गरेको हो।
8: पछिल्लो 26 दिनमा बजारमा 34,14,647 थान ग्यास सिलिण्डर बिक्री भएको आयल निगमले बताएको छ, तर उपभोक्ताको घरमा ग्यासको अभाव कायमै छ। निगमले भने दैनिक औसत 1,31,000 सिलिण्डर बजार पुगिरहेको दावी गरेको छ। साउन लागे यता हिजोसम्ममा बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत 1,08,000 को तुलनामा बढ़ी हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिण्डर भरेर राख्ने मनोवृत्ति का कारण धेरै ग्यास आयात गरे पनि आपूर्ति गर्न नसकिएको बताउनुभयो। तर उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकार कर्मीहरूले बताउँदै आएका छन्। ग्यासको मात्रै होइन, मलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानले मल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
11: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्याप छ्याप्ती पाइने, तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिरसियाका ब्रह्मदेव यादव
12: डिलर
11: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जय शंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
13: इन्डियामा गएर ल्याए 350 बोरा आएपछि अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो।
11: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
14: इन्डिया पहिले मिलित मतलब बडा दिक्कत इन्डियो सलाबेमा इन्डिया वाला छोडियो दै छै, आज नेपालको 17 छिनिया लै छै, जनता त कहुँ गेन रह गेल। हम सरकार कथी कहबै, सरकार सब जनते बनाइले हमैनीके कहला से कथी होती, सरकार किछो न होते।
11: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाइ 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
15: खाद लिके नेपाल आउरही तो ऊ रास्तामे जे घुमु आउँछ एसएसबी थी ऊ हमरा पकड़ले 35 दिन पर वहाँ से रिहा भेली चलबे करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है 1 बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
11: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मल को माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरण में चुनौती रहेको बताउनुहुन्छ।
16: कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
11: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
17: पालिकामा चोकेको मल त्यो सम्बन्धी डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे
12: गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कारवाहीको लागि आफूले कारवाही गर्ने।
11: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफलाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी।
17: साझै नियन्त्रण प्राप्त गर्न सक्छ, तर डेंगीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन। लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो।
8: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार, लाल बकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
18: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
18: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0915608092।
19: सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
20: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
23: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
22: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
23: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि सबै अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने क्यापिङ खुकुलो बनाउँदै 5G संचालन गर्ने सरकारी रणनीति शीर्षकमा अर्को खबर छ। सन् 2035 देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ, प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनैतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्री घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै दुई वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 $2000 तिर्नु पर्ने प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 $2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढ़ेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एण्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
0: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको 5 बुँदे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने 3 बुँदे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले 5 बुँदे निर्देशन जारी गरेका छन्। दुई पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटमा सहमति जुड्न नसक्दा विवाद पिचिलो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्री पन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नु भएको खबर छ भने उपेन्द्र यादवले वीरगंजबाट वीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिश शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बादर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारासहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक, आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्नु गर्नुपर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग बिनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ, उपकरण खरीदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मरमत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ, 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाडीले रौतहटबाट लेख्नु भएको खबर छ। रासोपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4, कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्री पन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढ़ाउँदै कांग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै 3 दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकी प्रक्रिया अगाडि बढ़ाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगंज रोडसम्म रेल विस्तार व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक नेपालगंजबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढ़ीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका भूकम्पका कारण 1100 भन्दा बढ़ी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढ़ी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदु स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफका अनुसार जनवरी यता बाइओदामा 5 वर्ष मुनिका 21000 भन्दा बढ़ी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब 50% कुपोषण भेटिएको जनाइएको छ। र कंगोमा युवला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युवला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा 4 स्वर्ण जितेका छन्। 6 देखि 10 अगस्तसम्म संचालित च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी छन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनि सिनियर ए लीग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लीग एकल पुम्सेमा 16 जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोड़ीले 40 वर्ष मुनि सिनियर ए लीग युगल सीमा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टीटीएन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5555 युरो पुरस्कार पाउनेछन्। गैरावसी नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरूष 19 वर्ष मुनिको सिंगलतर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कसोधनलाई 21-11, 21-6 र सुहमले फिटनेस पार्कका समीर खटकालाई 21-10, 21-12 सेटमा पराजित गर्नुभयो।
7: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफ्लाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपाय। लामखुट्टीको टोकाईबाट लाग्ने जापानिज इन्सेफ्लाइटिसका कारण डेढ़ महिनामा 9 जनाको मृत्यु भइसकेको छ। यसबाट बस्ने कसरी साथी सुशीला श्रेष्ठले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ।
4: लगाइरहेको अवस्था चाहिँ देख्दिन म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भन्दिन होला भनेर आइरहेको अवस्था,
5: खोप लगाउने ठाउँ पनि थाहा छैन,
4: थाहा नभएको हुनाले त्यो कारण एउटा होला, त्यो प्रश्न देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भन्यो भने पनि अब एउटा जुन मैले भनिहालेँ साँगे 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म। त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
5: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
4: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन, 5 वर्षभित्रकोमा त लगाइरहन्छ, त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
5: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो।
4: यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
5: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने सुनिन्छ नि।
4: अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
5: डेंगी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यी दुई रोगमा फरक चाहिँ के छ? भिन्नता
4: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
5: जापानिज
4: 30% हाराहारीमा, बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। डेंगीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झन् 8-10 दिन त यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ। रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ।
3: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई सहित घोषणा।
3: फेरिँदै बाल श्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
6: लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान $1,500 देखि $2,000 तिर्नुपर्ने प्रस्ताव।
3: कोलम्बिया भूकम्पमा 181 भन्दा बढ़ीको मृत्यु, 8,000 भन्दा बढ़ी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण।
6: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तिकाण्डोमा नेपाललाई 4 स्वर्ण, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीको बढ़ेको तलब, तर कर्मचारीहरूले तलब एकातिर लिने र आमदानी अर्को प्रकारको हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले पनि देखाएको छ। केही अपवाद यस्ता घटनाहरू देखिने गरेका छन्। एउटा बन्द कोठा छ, केही दिन अगाडि मात्रै चालू आर्थिक वर्षदेखि कर्मचारीको कति तलब बढ़्यो, कोषको कति बढ़्यो भनेर विभिन्न खबरहरू पनि सार्वजनिक भएका थिए। बन्द कोठा भित्र एकजना व्यक्ति छन् जो सोफामा बसेर पत्रिका हेर्दैछन्, कसको तलब कति बढ़्यो लेखिएको छ शीर्षक। र त्यही नजिकै अर्को एकजना व्यक्ति छन् जो कार्यालय जानको लागि ठिक्क परेको जस्तो देखिन्छ, कोट पाइन्ट लगाइराखेका छन् र ऐनामा हेर्दै गर्दा पछाडि फर्केर केही भन्दैछन् ती कर्मचारी जस्ता देखिने व्यक्तिले। तल यस्तो लेखिएको छ, कति थोरै रे, त्यो मेरो तलब पो हो त, आमदानी होइन क्या।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलालीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई दशैं अघि लाल पूर्जा बाँड्ने तयारी हुँदै त्यसका लागि स्थानीय तहले चाँडो काम गर्नुपर्ने। विद्यार्थीलाई सामाजिक विषय अध्ययनमा कठिन, शिक्षकहरू भन्छन् बाल बालिकाहरूलाई भूगोल र सामाजिक परिवेश सिकाउन आवश्यक। आज देशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराई क्षेत्रमा भने मौसम साधारणतया सफा रहने। आज विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै अब खोज खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनतम चापीय रेखा सरदरको स्थानको आसपास रहेको छ। हाल देशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादलका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ। आज दिउँसो कोशी र मध्य प्रदेशका साथै देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना बनिरहेको छ। मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशका तराईका भूभागमा थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 2 स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पनि छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशको 1-2 स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएको बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले कामलाई तीव्रता दिँदै दशैं अगाडि नै लाल पूर्जा वितरणको काम शुरू गर्ने योजनाका साथ काम भइरहेको बताएको छ। थप खबर सहकर्मी दिपेन्द्र भट्टराईबाट।
1: कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएको बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धित समस्या समाधान आयोगको जिल्ला समितिले गत असारदेखि काम शुरू गरेको छ। करिब 2 महिनाको अवधिमा कैलालीका 13 स्थानीय तहमा ओडा तहबाटै तथ्याङ्क प्रविष्टि, जग्गा खोजी, नाप जाँच लगायतका काम सञ्चालन भइरहेका छन्। जिल्ला भूमि सम्बन्धी समस्या समाधान समितिका अनुसार जिल्लामा हालसम्म 1,37,000 भन्दा बढ़ी भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्टि भएको छ। तथ्याङ्क प्रविष्टिको काम तीव्र गतिमा अघि बढ़िरहेको समितिले बताएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले समन्वयन र सहजीकरणको काम गर्ने भए पनि करिब 80% काम स्थानीय तहकै जिम्मेवारीमा पर्ने समितिको भनाई छ। स्थानीय तहका भूमि प्रशासन शाखा समितिले खटाएका प्राविधिक कर्मचारी, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको सक्रियता कामको गति निर्धारण गरिरहेको र उनीहरूले जति चाँडो काम गर्न सक्यो उति नै चाँडो हुने समितिले बताएको छ। स्थानीय तहले चाँडो काम गरेको खण्डमा कैलालीमा भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीका केही पूर्जा दशैं अगाडि नै वितरण गर्न सकिने भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले जानकारी दिएको छ। तर अव्यवस्थित बसवासीको हकमा भने केही समय लाग्ने बताउनुहुन्छ भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कैलालीका सदस्य सचिव तथा नापी कार्यालय कैलालीका प्रमुख केशवराज लेखक बताउनुहुन्छ।
2: टोटल 49-50 बुदा छन् है, त्यो मध्ये 38-39 स्थानीय तहले गरेर यहाँ पठाउने हो। जिल्लामा नाप नक्सा उनीहरूले गराउँछन्, हामीले कर्मचारी केन्द्रबाट पठाइदिएका छौँ। सबै अधिकार उहाँहरूलाई छ, मेक्सिमम काम उहाँहरूले गर्ने हो। हामी त यहाँ आइसकेपछि हामीले जस्तो भूमिहीन, दलित, भूमिहीन सुकुम्बासीको हामीलाई वितरण गर्न धेरै समय लाग्दैन। उहाँहरूले पठाइसकेपछि होइन, त्यसमा राजस्व नलिने हो, राजस्व कुरा आउँदैन। जस्तो अव्यवस्थित बसोबासीको हकमा राजस्व निर्धारण गर्न अलिक समय लाग्छ, त्यसको लागि टाइम पनि दिनुपर्छ। त दशैंभित्र के पूर्जा वितरण हुन्छन्, भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीको के पूर्जाहरू वितरण हुन्छन्?
1: सदस्य सचिव लेखकका अनुसार कैला कार्यालयमा जानकी गाउँपालिका, भजनी र गोदावरी नगरपालिकाले तुलनात्मक रूपमा राम्रा काम गरिरहेका छन्। त्यसमा पनि भजनी नगरपालिकाले अझै राम्रो काम गरिरहेको, कैलालीमा पूर्जा वितरणको काम भजनीबाट शुरू हुने देखिएको सदस्य सचिव लेखक बताउनुहुन्छ।
2: अहिले जस्तो मैले देखेको भजनीमा के काम भएको छ होइन, नाप्न छ काम। गोदावरी नगरपालिकाले धेरै म्याक्सिमम काम नाप्न छ सिद्ध्या छ है। त्यस्तै जानकी गाउँपालिकाले धेरै काम सिद्ध्या छ। अब कति हो के हो भन्ने अहिले हामीलाई यहाँ पठाएपछि मात्रै थाहा हुन्छ होइन। उनीहरूले यहाँ पठाएपछि हामी छानबिन गर्छौँ अनि सूचना निकाल्छौँ। अहिलेलाई चाहिँ यी तिनबाट हुन सक्ने सम्भावना छ। भजनीसँग हामी निरन्तर सम्वादमा छौँ। भजनीले चाहिँ हाम्रो नक्सा भिडाउनु पनि, अस्ति यो आइतबार शनिबार हाम्रो साथीहरू जानुभयो, भिडाएर आछन्, नक्सा हेरिदिया छ। अब उनीहरूले हामीलाई पठाउँछ, भदौको पहिलो हप्ताभित्र उहाँहरूले हामीलाई पठाउँछन्। त्यसमा हामीले पनि छानबिन गर्नुपर्छ। छानबिन गरेर भजनीको चाहिँ सो भूमिहीन दलितको के पूर्जा वितरण हुन्छ, संख्या अहिले भन्न उहाँहरूले नपठाएका भन्न सकिने अवस्था छैन।
1: अन्य स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसवासीको लागि नाप नक्साको काम गरिरहेको र त्यसको सबै तथ्याङ्क आफू कहाँ पुगेको छैन, यस विषयमा आयोगको समितिले चाँडो काम गर्नको लागि ताकेता गरिरहेको सदस्य सचिव लेखकको भनाई।
2: अरूले नाप्न सकेका छन्, सिद्ध्या छैनन्, यहाँ आ छैन होइन, नाप नक्सा काम अगाडि बढ्याएको छ। अब हामी ताकिदा गरिरहेका छौँ, उहाँले पठाउनुहुन्छ अनि हामी छानबिन गर्छौँ।
1: कैलालीमा सबै स्थानीय तहको प्रगति समान छैन। सदस्य सचिव लेखकका अनुसार भजनी, गोदावरी र जानकीमा सबैभन्दा बढी काम अघि बढेको छ भने टिकापुर र जोशीपुरमा कामको प्रगति सबैभन्दा कम भएको छ। अन्य स्थानीय तहमा भने मध्यम प्रगति भएको छ। टिकापुरमा तथ्याङ्क प्रविष्टिको काम भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न सकेको छैन भने जोशीपुरमा काम भर्खर शुरू भएको छ। समितिका अनुसार विगतको आयोगले माग गरेको आवेदनका आधारमा कैलालीमा कुल 1,40,358 जनाको निवेदन दर्ता भएको छ। नयाँ समितिले हाल नयाँ आवेदन माग गरेको छैन। हालसम्म कैलालीमा करिब 20,000 बिघा जग्गाको नापजाँच भइसकेको छ। कैलालीमा भूमि सम्बन्धी समस्या समाधानको कामलाई गति दिन जिल्ला समिति र स्थानीय तहबीच निरन्तर समन्वय भइरहेको छ। नेपालमा भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसवासीको ठूलो संख्या रहेको जिल्लाका रूपमा कैलालीमा यो प्रक्रिया चुनौतीपूर्ण भए पनि सक्रिय स्थानीय तहबाट काम अघि बढाएर समग्र जिल्लाको गति बढाउने रणनीति समितिले लिएको छ।
0: सहकर्मी दिपेन्द्र भट्टाई। अब बाँकी खबर। विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़नु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्तन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैर सरकारी, निजी तथा निकायहरू बीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% युवा छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिइन्छ। खोज खबरमा विद्यार्थीलाई सामाजिक विषय अध्ययनमा कठिन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला
5: होइन, चाहिने जो माइलो
6: बर्बर बर्बर कराइरहेको छ,
5: के भएको छ हौ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पऱ्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। पहिले पढ़ाईमा विद्यार्थीलाई अंग्रेजी गणित अप्ठ्यारो लाग्थ्यो, आज भोलिका बच्चाहरूलाई सामाजिक विषय अप्ठ्यारो लाग्छ। विद्यार्थीहरू अन्य विषयसँगै सामाजिक पनि अप्ठ्यारो विषय लाग्ने गरेको बताउँछन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
2: कक्षा 9 विद्यार्थी अमर चौधरीलाई अन्य विषय भन्दा सामाजिक विषय अप्ठ्यारो लाग्छ।
3: सामाजिक त अप्ठ्यारै लाग्छ, अर्कै हुन्छ कि त्यसमा यता उठी मिलाएर लेख्नुपर्छ नि, त्यसैले अरू विषयको पढेको ठेकै आउँछ। जस्तै म्याथको त्यो एउटा फर्मुला याद गरेको भइहाल्छ, सामाजिक र टेनहरू त्यसको जुवार लगाएर लेख्नुपर्छ, अनि सामाजिक परिवेश जानकार हुनुपर्छ, त्यही भएर अप्ठ्यारो लाग्छ।
2: ऋतिका शाहीलाई सामाजिक विषय मौलिक भाषा र परिवेशमा लेख्नुपर्ने हुँदा परीक्षामा कठिन लाग्छ।
4: सामाजिक स्तर अप्ठ्यारो लाग्छ, मिलाएर लेख्ने पनि मलाई खै किन अप्ठ्यारो लाग्छ के, मलाई अरू विषय भन्दा सामाजिक अप्ठ्यारो लाग्छ। अरू विषय पढेको ठ्याक्क हुन्छ, सामाजिक परिवेशको कुरा सोधेको हुन्छ, त्यो कहिले काहीँ हामीलाई थाहा हुँदैन, कहिले काहीँ पढाइ नभएको पनि पुस्तकमा सोधिन्छ, त्यसमा पनि कन्फ्युज हुन्छ, त्यसैले सामाजिक त अप्ठ्यारै लाग्छ।
2: पूजा रावललाई सामाजिक विषयमा अतिरिक्त ज्ञान नहुँदा समस्या हुन्छ भन्ने लाग्छ।
5: ठिकै लाग्छ भन्नु, जस्तै अब सामाजिक समाजको बारेमा अनि देशको बारेमा भौगोलिकको बारेमा त्यस्तो बारेमा सोधेको हुन्छ। सामाजिकमा एक्स्ट्रा ज्ञान पनि लिनुपर्छ, एक्स्ट्रा ज्ञान भएन भने सामाजिकमा अप्ठ्यारो हुन्छ।
2: निलिसा विश्वकर्मा पनि सामाजिक विषयको परीक्षामा डर लाग्छ भन्नुहुन्छ।
6: मलाई सामाजिक गाह्रो लाग्छ, त्यसमा म के मिलाउनु पर्छ त्यो चाहिँ हल्का कन्फ्युज हुन्छ, पाठमा जे पढ्यो भने त्यही ठ्याक्कै एन्सर आउँछ, सामाजिकमा त्यस्तै आउँदैन, मिलाएर लेख्नु पर्ने हुन्छ, अलिअलि जुगारी हुनुपर्छ, त्यसो नभए चाहिँ हल्का परिचय बिग्रिन्छ जस्तो लाग्छ।
2: विद्यार्थी प्रशंसा शाह र पूजा बोगटीलाई भने सामाजिक विषय अन्य विषय भन्दा सजिलो लाग्छ।
7: प्रशंसा शाह, म कक्षा 9 पढ्छु, राम्रो लाग्छ, धेरै सजिलो लाग्दैन, ठिक लाग्छ, अरू विषयभन्दा सजिलै छ, हामी समाजमा हुर्केकाले सामाजिक विषय मलाई सजिलै लाग्छ, हामीले समाजमा भोगेका कुराहरू देखेको कुरा नै सोधेको हुन्छ, त्यसैलाई मिलाएर लेख्नु नै सजिलो लाग्छ।
8: पूजा बोगटी, मलाई पनि ठिकै लाग्छ, समाजकै बारेमा दिएको हुन्छ अनि सामाजिकमा अलिकति तथ्याङ्क याद गर्नुपर्छ, देशको भूगोलबारे जानकारी हुनुपर्छ, बाँकी कुरा त हाम्रो समाज वरिपरि भएकै कुरा हो, त्यसैले अलिकति ख्याल गर्यो भने सामाजिक ठिकै लाग्छ।
2: त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रविन्द्र बहादुर कठायतका अनुसार सामाजिक विषय र बाँकी विषयको परीक्षामा सोधिने प्रवृत्ति फरक छ। सामाजिक विषयमा सृजनात्मक र मौलिक खालको प्रश्न सोधिने भएकाले विद्यार्थीलाई कठिन लाग्छ। विद्यार्थी किताबी कुरामा घोकेर लेख्ने, विद्यार्थीले सामाजिक परिवेश, मौलिक, सृजनात्मक र व्यावहारिक कुरामा ध्यान दिएमा सजिलो हुने कठायत बता

0: अनुमान गरेको भन्दा बाहिरको कुरा तर आफ्नै परिवेशको कुरा सोधिने हुनाले विद्यार्थीले अनुमान नगरेको क्वेशन आए जस्तो मानेका हुनाले गाह्रो मानेका हुन सक्छन्। तर सामाजिक विषय अरू विषय जस्तो रट्नुपर्ने रटेर पास हुने विषय पनि होइन। सामाजिक पास हुनका लागि विद्यार्थीले मौलिक कुरा, सृजनात्मक कुरा, व्यवहार विकासका कुरामा ध्यान दियो भने यो रटिराख्नुपर्ने रटेर पास हुने विषय त्यस्तो अरू विषय जस्तो धेरै सैद्धान्तिक विषय पनि होइन। थोरै केही तथ्याङ्कका कुराहरू रट्नुपर्ने आफ्नो ठाउँमा हुन सक्छ, नभए सामाजिक विषय एकदमै सृजनात्मक विषय हो र यसमा विद्यार्थीले रट्ने भन्दा पनि व्यवहार विकासमा जोड दियो भने एकदमै सजिलो विषय हो। सामाजिक परिवेश आफ्नो वरिपरि, आफ्नो छिमेक, आफ्नो चालचलन, धर्म, संस्कृति, परम्परा, आफ्नो देशको इतिहास, भूगोल, सामान्य यस्तो कुराहरूमा अलिकति फरवर्ड भयो भने सामाजिक रटिराख्नु चाहिँ पर्दैन एक्जामका लागि। तर हाम्रो विद्यार्थीहरूलाई अब अरू विषयको जस्तै गाइड चाहिने, गेस्ट पेपर चाहिने, फेरि त्यसमा जे पहिला सोधिएको छ ठ्याक्कै इक्जाममा पनि त्यस्तै प्रश्न आइदियो भने सहज मान्ने त्यो हाम्रो पुरानै प्रवृत्ति हुनाले सामाजिक विषयमा त्यस्तो क्वेसन सोधिँदैन अनि हाम्रो विद्यार्थी भाइबहिनीले चाहिँ अप्ठ्यारो मान्नुहुन्छ।
1: अब बाँकीका बारे सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सचेत पोखरेलका अनुसार मंगलबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो। बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको हो। मन्त्री परिषदले नेपालभित्रै पैठारी वा उत्पादन हुने, विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय गरेको छ। पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। त्यसैगरी वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने, पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसीएलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
1: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164600204।
9: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। आज संघीय संसद राष्ट्रिय सभाको बैठक बस्दैछ। अपरान्ह 1:15 सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल गणेशले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुहुने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाका सचिव तुलबहादुर कर्णेलले नेपाल विशेष सेवा ऐन 2041 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। यस्तै आज विभिन्न 7 संसदीय समितिको बैठक बस्दैछ। प्राप्त सूचना अनुसार अर्थ, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्न लागेको हो। खोज खबरमा अब पालो जनआवाजको। मानिसका आवश्यकता असीमित हुन्छन्, स्रोत कम, आवश्यकता धेरै भएकाले नागरिकले भने जस्तो विकास हुन सकेको छैन। आजको जनआवाजमा हामीले केही नागरिकलाई तपाईँको समुदायका समस्या के छन् भनी सोधेका छौं।
10: नमस्कार, मेरो नाम आशा चौधरी हो। म शान्ति टोल विकास संस्थाको सदस्य हो। अनि हाम्रो टोलमा धेरै बालबालिकाहरू लागु औषध प्रयोग गरिरहेका छन्, त्यसलाई नियन्त्रण कसरी गर्ने, सरकारतिर ध्यान जाओस्।
11: मेरो नाम मुकेश खड्का हो, ज्योति नगरमा पसल गरेर बसेछु। सबभन्दा समस्या यो 5-6 क्लास पढ्नेदेखि लिएर 8-9 सम्मका बच्चाहरू लागु औषधि धेरै खान लागेका छन्। प्रत्यक्ष देखेको छु, पक्रेको पनि छु, समातेको पनि छु। सबभन्दा हाम्रो टोलको समस्या यही नै हो। अरू अब के भनौँ त, बाटोघाटो त यस्तै छ, बत्ती वत्ती पनि झ्यापा झोपा आउने जाने गरिरहेका छ। अब समस्या त दोकानदारलाई हो, हामी फ्रिज व्रिज चलाउने मान्छेलाई, अरू विकास त त्यस्तै त हो।
12: नमस्कार, मेरो नाम दीक्षा रावल, म ज्योतिनगरबाट। यहाँका साना बाल बच्चाहरू लाग औषधमा लागेर सानैदेखि बिग्रिसकेका छन्, त्यसैले सरकारबाट यता पनि ध्यान जाओस् भन्न चाहन्छु।
13: नमस्कार, मेरो नाम यमुना चौधरी, टिकापुर एक राजीपुरबाट। म हाम्रो गाउँको समस्या टुहरा बाल बालिका तथा अपाङ्ग बाल बालिका र एकल महिलाहरूको लागि केही सरकारबाट केही सहयोग उपलब्ध गराइदिएको भए राम्रो हुने थियो।
14: मेरो नाम बलबहादुर साउद हो हजुर, म ज्योतिनगरको निवास वालो हुँ। बिजुलीको कमी हुन्छ, यहाँ बिजुली काटेको काटेको छ। अरू हामीले खानपिनको पनि समस्या छ, न हामी नोकरी छ, न चाकरी छ, न परदेश जान सक्छौँ, न स्वदेशमा काम गर्न सक्छौँ हामी।
9: अब बाँकी खबर। आज दुर्लभ खगराज सूर्यग्रहण लाग्दैछ। यो सूर्यग्रहणको पूर्ण रूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। तर नेपाल सहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन। नासाका अनुसार यो सन् 1999 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास गरणको मार्गमा करिब 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब 58 करोड़ मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्ने जनाएको छ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कैलालीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई दशैं अगाडि लाल पूर्जा बाँड्ने तयारी हुँदै त्यसका लागि स्थानीय तहले चाँडो काम गर्नुपर्ने। विद्यार्थीलाई सामाजिक विषय अध्ययनमा कठिन शिक्षकहरू भन्छन्। बाल बालिकालाई भूगोल र सामाजिक परिवेश सिकाउन आवश्यक। आज देशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना। तराई क्षेत्रमा पनि मौसम साधारणतया सफा रहने। आज विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइने। अवस्थाहरूलाई खोज खबर यति नै। प्राविधिक मित्र छतिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयोग सुन्दै गर्नुहोला। नमस्कार।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97-620-20300 हो। अर्को पनि छ 98-65-69-2026।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
7: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
7: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091-560-892।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
0: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी।
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र।
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति।
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 27 गते बुधबार, तदनुसार अगस्त 12 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि दिन संघर्षशील रहनेछ, साथै उत्साहमा कमी आउनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धात्मक चलखेल बढ्नेछ। वृष राशि हुनेहरूको लागि रचनात्मक कार्यहरूमा मन लाग्नेछ, विद्यार्थीको पठन पाठन भन्दा खेलकुदमा अधिक समय बित्नेछ। मिथुन राशि हुनेहरूको लागि पारिवारिक कारणले मन चिन्तित र असन्तोषजनक रहनेछ, अरूको झै झगडामा आफू अग्रसर नहुनुहोला। कर्कट राशि हुनेहरूको लागि कामको चापबाट फुर्सद पाइनेछ, प्रेम वा मित्रताको बन्धन कसिनेछ। सिंह राशि हुनेहरूको लागि बोलीको माध्यमले तारिफयोग्य कार्य सम्पादन गर्न सकिनेछ, मनमिल्दो साथीसँग भेटघाटले मन प्रफुल्लित रहनेछ। कन्या राशि हुनेहरूको लागि मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ, चलचित्र वा सामाजिक क्षेत्रको क्षेत्रबाट विशेष उपलब्धि हात पार्न सक्नेछ। तुला राशि हुनेहरूको लागि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ, महत्वाकांक्षी योजनाहरूमा सन्तोषजनक परिणाम हात नलाग्ला, विचार गर्नुहोला। वृश्चिक राशि हुनेहरूको लागि परिस्थितिसँग सम्झौता गरे पनि गरेको कामले आशा जगाउनेछ, माननीय व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। धनुराशि हुनेहरूको लागि अवसर आए पनि नयाँ काममा हात हाल्नुभन्दा अघि राम्ररी विचार पुर्याउनुहोला, नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सहकार्य बढ्नेछ। मकर राशि हुनेहरूको लागि समय अनुसार योजना बनाएर काम गर्नुभयो भने सफलता हात लाग्नेछ, रोकिएको काम बन्ने वा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन घर परिवारसँग सल्लाह लिएर मात्रै कुनै पनि निर्णय लिनुहोला, राज्य पक्ष वा प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि ढिला भएको कार्यले गति लिनेछ, नोकरी या पेसामा सहयोगीहरूबाट सहयोग मिल्नेछ, घर परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

सो त्यसकारणपछि अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज जानकी गाउँपालिका वडा नम्बर एक धर्मापुर बस्ने लखन चौधरीको जन्मदिन परेकोले उहाँकी श्रीमती गंगा चौधरी, छोरा गौरव, छोरी पियांसी लगायत समस्त परिवारले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ। आज जन्मदिन परेका लखन चौधरी लगायत सम्पूर्णलाई सामुदायिक रेडियो टीकापुर एफएमको तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिठ, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे लोकदोहोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: एंसल पैक किनली ते
1: जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
2: कैश फिर तक लिली ते कैश फिर तक लिली ते
1: एंसल पैक किनली ते शर्त लागू हुई एंसल नेपाल के लग
3: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लग आपन भवन सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्र संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
4: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
4: तपसिल वडा नम्बर 4 अस्मिरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
5: वडा नम्बर 5 मणिकापुर सहरी स्वास्थ्य केन्द्र असार 3 गते,
4: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र असार 4 गते,
5: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र असार 5 गते,
4: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते,
5: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते,
4: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य केन्द्र असार 8 गते,
5: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र असार 9 गते,
4: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते
5: र वडा नम्बर 7 शक्ति सहरी स्वास्थ्य केन्द्र असार 11 गते।
4: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विक यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapureFM.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीले विद्यालयमा निर्माण गरिने एसआईपी का विषयमा शिक्षकका जानकार भक्तराम कोइरालासँग कुराकानी गरेका छौं। हरेक विद्यालयले पञ्चवर्षीय विद्यालय सुधार योजना बनाउनु पर्दछ। पञ्चवर्षीय योजनाको आधारमा रही प्रत्येक वर्ष विद्यालय सुधार योजना निर्माणको अध्यावधि गर्ने गरिन्छ। विद्यालयले सामान्यतया असार मसान्तसम्म विद्यालय सुधार योजना निर्माण गरिसक्नु पर्दछ। विद्यालय सुधार योजना भनेको विद्यालयको मार्गदर्शन हो। यसै विषयमा आज हामीले शिक्षाका जानकार भक्तिराम कोइरालासँग कुराकानी गरेका छौं। अब सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: यहाँलाई स्वागत छ। हरेक विद्यालयले एसआईपी बनाउनु पर्ने हुन्छ, असार मसान्तसम्म बनाइसक्नु पर्ने हुन्छ र एसआईपी एउटा पञ्चवर्षीय हुन्छ भने त्यसैको चाहिँ हरेक वर्ष अध्यावधि पनि गर्ने गरिन्छ। खासमा एसआईपी भनेको चाहिँ के हो, विद्यालयले यसलाई चाहिँ कसरी बुझ्ने नि सर?
2: अब एसआईपी भन्दा अब त्यसको नेपालीमा चाहिँ विद्यालय सुधार योजना हो। विद्यालय सुधार कसरी गर्न सकिन्छ भन्ने यसको वास्तविकता नै हो। असार मसान्तभित्र यसलाई निर्माण गर्न सकिन्छ र पाँच वर्षभित्र विद्यालयले के गर्न सक्छ, के गर्नुपर्ने हो भन्ने कुराहरू देख्नु नै पर्छ। त्यसको अलावा विद्यालयको जन्म कसरी भएको थियो, कसरी भएको थियो र कसरी हुन गयो भन्ने संक्षिप्त विवरण पनि त्यसमा रहन्छ र त्यसको स्वीकृतिदेखि लिएर अनि पाँच वर्षभित्र विद्यालयले गर्ने कामहरूलाई नीतिगत रूपमा बैठक बसेर सरकारवाला विद्यालय व्यवस्थापन समिति शिक्षकहरू अभिभावकहरू सब बसेर त्यो बनाउनुपर्ने हो। बनाइसकेपछि प्रत्येक वर्ष त्यही कुराले त पुग्दैन, प्रत्येक वर्ष त्यसमा आवश्यक कुरा थपिँदै जाने व्यवस्था पनि हुन्छ। त्यसमा विद्यार्थी संख्या, शिक्षकहरूको संख्या अनि विद्यालयका भवनहरू भए, फर्निचरहरूको अवस्था, खेल मैदानको अवस्था र विद्यालयले के उपलब्धि गरे तिनी कुराहरू पनि त्यसमा समेटिन्छ। यसरी भन्दाखेरि विद्यालयको समग्र कुराहरू यसआइपीमा समेटिएको हुन्छ।
1: विद्यालय सुधार योजनालाई यहाँले भन्नुभएको जस्तै विद्यालयको एउटा पद मार्ग भन्ने मिल्छ?
2: हजुर, पद मार्गै हो त्यो।
1: खासमा यो एसआईपीमा समेट्नु पर्ने पक्ष चाहिँ के हुन् नि?
2: समेट्नु पर्ने विद्यालयको लक्ष्य एउटा निर्धारण गर्नुपर्छ। निर्धारण गरिसके त्यो लक्ष्य परिपूर्ति गर्ने अब आर्थिक अवस्था भयो, भौतिक भयो, शैक्षिक भयो, प्रशासनिक भयो, सबै क्षेत्रहरू हामी कतिसम्म पुर्याउन सक्छौँ त पाँच वर्षमा भनेर एउटा लक्ष्य निर्धारण गर्ने, त्यसको आधारमा एसआईपी निर्माण गर्ने, विद्यार्थी संख्या यति पुर्याउने अनि शैक्षिक उपलब्धि यतिबाट बढाएर यतिमा लैजाने, भौतिक साधनको अवस्था यति लैजाने, आर्थिक अवस्थामा यति उपलब्धि हासिल गर्न सक्ने र अन्य निर्माण कार्यहरू यसरी गर्ने भन्ने एउटा त्यो मार्गदर्शनकै एउटा त्यो ऐना नै भनौँ विद्यालयको, त्यस किसिमको हुन्छ र एक वर्ष पुगेपछि त्यसलाई फेरि पुनरावलोकन गरिन्छ। के हाम्रा कुराहरू भए र के हुन सकेनन् र के थप्नु पर्ने भनेर अर्को वर्षलाई फेरि त्यसमा थप्ने काम हुँदै जान्छ र त्यसले गर्दा विद्यालयले कतातिर जान्छ, के गर्नुपर्ने भन्ने बाटो जोड्याउने काम गर्छ।
1: विद्यालयलाई एसआईपी निर्माणको प्रक्रियालाई विद्यालयहरूले कतिको महत्वको रूपमा हेरेको पाउनुहुन्छ नि?
2: अब अहिले त अब धेरै सुधार भइसकेको छ। पहिला त के हुन्थ्यो भने एसआईपी निर्माण गर्ने भने अनि चाहिँ लेखापाललाई अनि हेडमास्टरले भनिदिएर तपाईँ एउटा बनाउनु तयार गर्नुहोस् अनि त्यसमा चाहिँ भइहाल्छ, अब माया छ सुरक्षित पठाउनु पर्ने भन्ने किसिमको होचुवा पारा हुन्थ्यो भने अहिले कमसे कम अब सबैलाई त बोलाइँदैन। अहिले पनि बोलाउनु पर्ने त सरकार सबै बसेर गर्नुपर्ने हो। तैपनि विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने, शिक्षक अभिभावक सङ्घको अध्यक्षजीलाई बोलाएर स्टाफहरूलाई राखेर सम्म बनाउने प्रक्रियामा अहिले बढिरहेछ, सबैको चासो त्यतातिर गएको देखिन्छ।
1: जस्तो सरकारवाला पक्ष र सम्पूर्ण पक्ष त बसिसकेपछि एक खालको छलफल हुन्छ होला र त्यसबाट चाहिँ निचोड सुझाव पनि आउँछन् होला, होइन? त्यसरी विद्यालयले प्राप्त सुझावहरूलाई अर्को वर्ष सम्बोधन गर्ने प्रयास गरेको देख्नुहुन्छ?
2: करिब करिब भइरहेछ, अहिले पहिला भन्दा धेरै सुधार भएको छ।
1: यो चाहिँ सकारात्मक पाटो पनि हो।
2: सकारात्मक हो के हुन्छ भने अब एसआईपी निर्माण गरे त्यसलाई चाहिँ छन्क्याइदिए अलिकति विद्यालयमा शिक्षकहरूले चाहिँ त्यसलाई चासो दिनुभएको हुन्छ व्यवस्थापन समितिको बैठकमा प्रत्येक चोरी त्यो एसआईपी अगाडि राखेर बस्नुपर्ने हुन्छ कि अब त्यो अलिकति कमजोरी पनि देखिन्छ किनभने एसआईपीले मार्गदर्शन के गरेको छ के मागिरहेको छ त्यो भित्र हामी त्यो कार्यहरू गर्न सक्छौँ कि सक्दैनौँ भनेर छलफल भएको अलिक कमै पाइरहेको छ पहिलाभन्दा त विकास भएको छ तर पनि हुनुपर्ने जति भएको देखिन्छ
1: जस्तो विद्यालयलाई आवश्यक भवनका कुराहरू त्यसै गरी शैक्षिक सामग्रीका कुराहरू लगायत अन्य थुप्रै आवश्यकता हुन्छ ती आवश्यकताहरू यसैको आधारमा डिमान्ड गर्न मिल्ने हो
2: मिल्छ त्यसमा डिमान्ड गर्न मिल्छ र डिमान्ड गर्ने ठाउँ पनि तोक्नुपर्छ त्यसमा कहाँबाट उपलब्ध गराउने जस्तै शिक्षक भर्ना गर्ने भने स्थानीय स्रोतबाट गर्ने कि अब संघीय सरकारबाट मागेर गर्ने कि भवन बनाउने भने कुन स्रोतबाट बनाउने यी कुराहरू स्पष्ट हुन्छ त्यसमा त्यो स्पष्ट भइसक्यो हामी त्योसँग डिल गर्छौँ अनि त्यसपछि हामी कार्य सुरु गर्छौँ
1: यो विषयमा त विद्यालयको सरकार राख्ने सम्पूर्ण पक्षले यो विषयमा जानकारी पाउनु पर्ने हो नि त्यसो भएन
2: यो जस्तो सोसियल अधिको जानकारी सबैलाई दिने जुन अहिले परिपाटी बसिरहेको छ त्यसरी यो विषयमा पनि सरकारहरूलाई सबै बस्नुपर्छ विद्यालय निरीक्षक भए अलिकति हाम्रा बुझ्ने खालका अभिभावकहरू भए शिक्षक अभिभावक सङ्घ भयो व्यवस्थापन समिति भयो सामाजिक परीक्षण समितिलाई पनि त्यसमा ओगर्न सकिन्छ अनि शिक्षक स्टाफहरू भयो अनि विद्यार्थीहरूको पनि प्रतिनिधित्व हुनुपर्छ त्यो सबै भयो भने अनि कुनै पाल छुट्न सक्दैन कि सबैसँग छलफल हुने भयो नि त छलफलको विषयबाट आएको कुराहरू निचोडमा पुग्न सक्छ
1: धेरै विद्यालयको गुनासो अहिले पनि हेर्ने हो भने विद्यालयमा अभिभावक नै उपस्थित भइदिनु हुन्न बोलाउँदा पनि आइदिनु भन्ने खालको गुनासो छ होइन यो खालको निगरानी बढाउनका लागि विद्यालयमा अभिभावकको सक्रियता बढाउनका लागि विद्यालयले कस्तो खालको नीति बनाउनु पर्छ होला नि
2: अब त्यो गुनासो सबै ठाउँमा छ अब अहिले भर्खर म सुनाफाको स्कुलबाट फर्केर आइरहेको छु
1: हजुर
2: अब त्यहाँ मैले करिब करिब 194 जनाको उपस्थितिको लागि लिस्ट दिएको थिएँ पर्सन इन्क्रिज गरी त्यहाँ सार्वजनिक छ सोसियल हजुरको अब उहाँले के भन्नुभयो भने खै अब मुस्किलले 50 जना पुर्याउनु त गाह्रो छ सर 194 जना कसरी पुर्याउनु भन्ने कुरो गर्नुभयो अनि मैले भने कि अब कम्तीमा चिठी त दिनुहोस् 194 भए त्यसको आधा त आउनु होला र आधा नआयो त्यसको आधा आयो भने त 50 त पुग्नुहुन्छ नि त सबैतिरको प्रतिनिधित्व हुने गरेर पुग्नु पर्यो भन्ने किसिमको भन्नुपर्ने अवस्था सिर्जना भयो तर यहाँ के भने अभिभावकहरूलाई अलिकति दायित्व नदिएको जस्तो महसुस गरेको छु कि मैले अब विद्यालयमा जस्तै केही सकारात्मक कामहरू गर्नु पर्यो भने त्यहाँ गाउँका अभिभावकहरूलाई बोलाउनु भन्दा पनि यसो भेटघाटको क्रममा यसो गर्दा के होला भनेर उहाँलाई अलिकति माथि राखेर कुरा गर्यो भने ए मेरो त महत्व रहेछ है विद्यालयमा त जानुपर्छ भन्ने किसिमको सोच हुन्थ्यो कि त्यो समस्या चाहिँ छ अहिले अभिभावकहरू भरे जति सबै आउनुहुन्न कुनै ठाउँमा त असाध्य राम्रो उपस्थिति पाइन्छ कुनै ठाउँमा चाहिँ आउनुहुन्न नआए पनि अब सबैले आउनुपर्ने आवश्यक पनि छैन जान्ने बुझ्ने अलिकति विद्यालयलाई यसो गर्दा भन्दा यसो गर्दा ठिक हुन्थ्यो भन्ने खालको अभिभावकहरूलाई उहाँहरूलाई अब कसरी हुन्छ विद्यालयप्रति आकर्षण गर्ने त्यो विद्यालय प्रशासन व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ सबै लागेर गर्यो भने ब्रेकिङ हुन सक्छ
1: जस्तो यहाँले भन्नुभएको जस्तै विद्यालयलाई चाहिँ अभिभावक र सरकार राख्ने पक्षहरूलाई चाहिँ हाम्रो पनि दायित्व छ हाम्रो पनि भूमिका छ र हामीले पनि विद्यालयको सिकाइ उपलब्धिमा सिकाइ प्रक्रियामा चाहिँ केही न केही भूमिका छ भन्ने खालको बुझाइ बनाउनका लागि के गर्न पर्ला स्कूलले के गर्न आवश्यक छ नि
2: त्यसको लागि भेटघाट सबभन्दा बढी भनेको भेटघाट नै हो र उहाँहरूलाई अस्तित्वमा ल्याउनु पर्यो जस्तै कुनै विद्यालयमा कार्यक्रम हुँदा उहाँहरूलाई चिठी दिएर हुन्छ कि आफैले भेटेर हुन्छ कि उहाँहरूलाई बोलाउने अनि सम्मान सहित चाहिँ अतिथिको आसन ग्रहण गरिदिने उहाँहरू लागेर कुराहरू बोल्न दिने यस्तो किसिमको गर्दै गयो भने त्यो कर्मी रूपमा सुधार हुने हो साथी चाहिँ फर्द गरेर असिना परेर आउँदैन अभिभावकहरू किनभने अहिले परिवेश नै त्यस्तै छ गरे गर्छन् नगरे नगर्छन् भन्ने अनि सरकारको मुख काट्ने यस्तो अवस्थाबाट अलिकति टाढा भएका छन् अभिभावकहरू बिस्तारै यो अहिले सोसियल गर्दाखेरि पनि अभिभावकहरू यसो आउने के भएर छ त्यो स्कुलमा हामी पनि बुझौँ भन्ने किसिमको अलिकति वृद्धि चाहिँ भइरहेछ
1: विद्यालयमा गरिने विभिन्न क्रियाकलापहरू जस्तै एसआईपी निर्माणै भयो त्यसै गरी सामाजिक परीक्षण रिपोर्टका कुराहरू भए र अभिभावक भेलाका सवाल भए यी कुराहरू त अलिकति वृहत हुनपर्ने अलिकति विद्यालयले पनि यसलाई चाहिँ अलिकति महत्वका साथ हेर्नुपर्ने र बढीभन्दा बढी चाहिँ सक्रियताका रूपमा चाहिँ सहभागिता सहितको कार्यक्रम बनाउनु पर्ने यसो गरेको देख्नुहुन्छ यहाँले
2: त्यो अब कतै कतै विद्यालयमा त गरेका छन् सर, तर धेरै विद्यालयमा अब त्यो कुरो पुरा हुन सकेका छैन, बिस्तारै सुधार हुने हो, पहिला भन्दा अलिकति सक्रियता देखिया छ।
1: भनेपछि शिक्षा प्रति अथवा विद्यालयको क्रियाकलाप प्रति अभिभावकको चासो र अपनत्व चाहिँ बढ्दैछ?
2: अलिक बढेको छ सर, पहिलाको भन्दा सन्तोषजनक नै छ।
1: यो कारणले सिकाइ उपलब्धि, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने पक्ष कतिको देख्नुहुन्छ नि?
2: यसले अभिभावकहरूको चासो बढ्नु भनेको त विद्यालयमा शैक्षिक स्तर त बढ्नु नै हो नि त, किनभने उहाँहरूको चासो यदि बढ्यो भने विद्यालयले त पठन पाठनमा नै परिवर्तन ल्याउँछ नि त। जस्तै कुनै अभिभावक नै आउनु भएको छ विद्यालयमा भने शिक्षकहरू पनि सजग भएको देखिन्छ कि आउनु भएको चाहिँ कोठा कोठामा जाउँ, जस्तै हामी विद्यालयमा पुग्छौँ उहाँहरू एकठाम बसिराख्नु भएको हुन्थ्यो, अब हामीलाई देख्ने बित्तिकै सर कक्षामा गएको पनि देखिन्छ कि, अब अलिकति त्यो चासो पनि हुँदो रहेछ कि। त्यसले गर्दा अभिभावकहरूको विद्यालयप्रति आकर्षण बढ्नु भनेको विद्यालयको शैक्षिक गुणस्तर पनि बढ्नु नै मान्नुपर्छ। त्यो
1: तपाईँ सामाजिक परीक्षणका सभामा पनि थुप्रै विद्यालय घुम्नुभयो, धेरै विद्यालयको अवस्था चाहिँ प्रत्यक्ष रूपमा निगरानी गर्नु भएको छ, देख्नु भएको छ होइन? हिजोको तुलनामा हेर्ने हो भने पछिल्लो समय शिक्षा प्रति विद्यालय त्यसै गरी शैक्षिक सिकाइ उपलब्धिका कुराहरू सुधार भएको देखिन्छ?
2: सुधार अहिले त धेरै सुधार भएको छ। अहिले सुधार किन भएको छ भने एक त नगर शिक्षा इकाइले पनि हेरिरहेछ, विभिन्न तालिमहरू दिने अनि संयुक्त रूपमा गोष्ठीहरू गर्ने, सबैलाई चाहिँ अब अहिलेको दिल्ली सरले पनि राम्रै काम गर्नुभएको छ यो क्षेत्रको लागि, म बाहिर त भन्नु सक्दैन टिकापुरको लागि, पहिलाभन्दा चाहिँ धेरै सुधार भएको छ अहिले। अब अभिभावकहरूको बढोत्तरी पनि भएको छ, शिक्षकहरू पनि अनुशासित रूपमा विद्यालयमा पुग्ने, समयमा पुग्ने, विद्यालय खोल्ने त्यो अवस्था छ। विद्यार्थी संख्या चाहिँ अब यो बढ्नलाई समय लाग्ने हो।
1: विद्यालयको थप सुधार र शैक्षिक विकासका लागि शिक्षक, अभिभावक र स्थानीय सरकारले गर्नुपर्ने काम चाहिँ के हुन् थप?
2: अब यो कस्तो छ भने सबभन्दा पहिला त विद्यालय प्रशासन नै अगुवा हुनुपर्छ, अब अरू भनेका त्यो अस्थायी प्रकारकै हुन् सरकारले। विद्यालय प्रशासनले अगुवाई गर्ने हो भने स्थानीय सरकारले गर्न सक्ने कामहरू, जस्तै कस्तो छ भने एउटा ठुलो बिल्डिङ हुनु छ, स्थानीय सरकारसँग माग्ने त भएन नि त, त्यो संघीय सरकारसँग माग्नु पर्यो, शौचालय आदि इत्यादि कुरा छन् भने प्रदेश सरकारसँग माग्ने, साना तिना यसो खाल्टा खुल्टी पुग्नु छ भने त स्थानीय सरकारसँग माग्ने किसिमको बजेटको व्यवस्था स्थानीय गर्नुपर्छ। अब यहाँ के छ भने एउटा मैदान माटो पार्नको लागि पनि केन्द्रमा चाहिँ सङ्घसँग माग्ने, अनि दुई तल तिन तल बिल्डिङ बनाउनलाई चाहिँ स्थानीय सरकारसँग माग्ने किसिमका जो कुराहरू छन् नि यो चाहिँ एकदम गलत भइरहेछन्। घाँटी हेर्नु हात मिल्नु भने त्यस्तै दायित्व जति छ उसले उति नै बिहोर्न सक्ने हो कि, त्यस्तो भयो भने त्योमा चाहिँ फरक पर्दैन, सबैको सहभागिता हुन्छ।
1: हस्, अन्त्यमा के भन्न चाहन्छु,
2: अब यो जसरी एसआईपी निर्माण गर्दाखेरि जो सहभागिता बढ़िरहेछ यसलाई चाहिँ अझ राम्रो, अझ सबैलाई सरकारहरूलाई सहभागिता गराएर एसआईपी निर्माण गर्ने हो भने विद्यालय सुधार चाहिँ हुन्छ, सुधार जस्तो नाम छ त्यस्तै काम पनि हुन्छ, र यसलाई चाहिँ प्रत्येक वर्ष आवश्यकता कुराहरू थप्दै जाने र बैठकहरूमा यसलाई अगाडि राखेर हामीले के गर्ने भन्ने कुराहरू शिक्षक स्टाफ बैठकमा, अभिभावक संघको बैठकमा, व्यवस्थापन समिति बैठकमा यसलाई अगाडि राखेर आफूले गर्ने कामहरू हेरेर त्यही किसिमको निर्णय नपुग्नलाई सघाउ पुग्छ भन्ने मैले आशा दिएको छु।
1: हस्, समेट्नु हो, धन्यवाद।
2: धन्यवाद।
0: हवस् त, कार्यक्रम हाम्रो शिक्षाको आजको समय सकियो, अर्को हप्ता अर्को विषयवस्तुका साथ उपस्थित हुनेछौ। कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। साथै प्रविधिमा सहयोग गर्ने मित्र रत्नापुललाई धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण विक पनि बिदा हुन्छु। नमस्कार, तपाईँको साता रचनात्मक होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: आइ हो बड्डो, घर कहिया सिर्जैब? पाछसे सुरु करल मने घर सिजार सेक्ल।
7: अरे का करुरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो निकरत का कैन हो का?
6: मिस्तरान बर्जनौकन घर हेरो न, पट्टा सुगुर बनैल बाट, आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्टफे पटानी हुइन कि गोंगुआ बुढो हो न, कबु कहुँ र घुम जाए त था पाए।
8: यूपीभीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
9: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोपराइटर मोहन राज भाट मोबाइल नंबर 9848 5143 26।

0: पृथ्वी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
1: हो र
0: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
1: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था, वही तोर समस्या फैल अस्ते बा जैबे तो समाधान हुई जाए।
1: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
3: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
4: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना।
5: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
4: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
4: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
5: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
4: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौं।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा दुई वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महोत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खान पान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु र 6 महिनापछि आमाको दुध सँगै विभिन्न प्रकारका पोसिला खानेकुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवाक रेप भन्छ, मुवाक रेपबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ, त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशि वर्मा।
4: नमस्कार, म शशि वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशेष नेपाल सरकारको नीति जुन चलिरहेको छ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौँ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कमिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चाडको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट। र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गर्दछ त्यसलाई चाहिँ हामीले कसरी सबै रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। सीआईएन का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिमतर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
5: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए मकैहरू भए कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको हुन्छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुरेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुरेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छन्। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बालबालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बालबालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बालबालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनुपर्छ आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरूमाथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हामी सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के अरे बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो. जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ. मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुनसक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत. यस अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ. अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ. जङ्क फुड चाहिँ नखानु. जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ सो त्यही हो. बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो. अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो.
0: अब सिन्धुलीतर्फ लागौं. सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट.
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्. बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सँगै मातृ शिशु कार्यक्रम मातृपोषण लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाइ छ.
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ विगत वर्षमा. अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ. यसमा हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत स्याहार अन्तर्गत हामीले एकजना जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि वार्षिक 25,000 रुपियाँ हामीले उनीहरूलाई हामीले चाहिँ के भन्नु अनुदान पनि पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भन्नु आश्रय पनि छैन त्यस्ता बच्चा 50 जनालाई हामीले ती लगायतका चाहिँ बालिकहरू पनि छन् फेरि त्यहाँ ती त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बैरा माविमा हामीले आवाससहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषणयुक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ मा जो बाल बालिका चाहिँ के भने जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुनेछ त्यो चाहिँ भोलि दक्ष तीक्ष्ण ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविरात्मक
7: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बालबालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोसिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा ओल्ड भिजनको सहयोगमा सिड्स नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको सिड्स नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
9: सिड्स नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी जीविकोपार्जन सम्बन्धी महिला तथा बालबालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिड्स नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित चाहिँ जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 बालबालिकाको चाहिँ खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखिएर चाहिँ 12 चाहिँ सकारात्मक झुकापका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषण को अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै सिट्स नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदा फेरि चाहिँ हालसम्म फिकल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने चारवटा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने तिनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
7: तीनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोषिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाई छ।
10: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 सम्ममा हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यतः राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वास्थ्य नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ र सरकारले पनि जुन संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौँ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौँ। र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
7: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौलागाई रेडियो सिद्धबाबा सिन्धुली।
1: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवाखाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवाखाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ।
11: बेसीसहर नगरपालिकाको समग्र 11 वटाको पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 जना बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा उसको घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको नत्र धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
12: अनि त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ नगरपालिकाले। बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन र पोषण सम्बन्धी चाहिँ जनचेतना बढाउन के कस्ता कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ तपाईँहरूले?
11: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले अब सहयोग गर्ने कुरो भएन, उनीहरूलाई चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने, होइन यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आमासम्म पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मीहरू त्यहाँ विशेष गरेर 1000 दिनका आमाहरू आउनुहुन्छ नि खोप कार्यक्रमहरूमा, 1000 दिनका आमाहरू आउने हुँदा त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूलाई चाहिँ यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
12: जस्तो अहिले चाहिँ बालबालिकाहरूमा चाहिँ धेरै चौचौ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ, यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बालबालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ, त्यो बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनु भएको छ, यसको न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
11: हामीले अभियानको रूपमा त हरेक बालबालिकालाई चाहिँ पोषणयुक्त खानै आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारणले त्यो टेस्टी हुन्छ नि त, टेस्टी भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा 1-5 को दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँहरूको हेलचक्राइ हो, उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खाना भनेर चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अभिमुखीकरण गरे पनि उहाँहरूको प्रश्नलाई चाहिँ देखिन्छ कि त्यो चाहिँ।
12: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिको पोषणसँग जोडेर हेरिन्छ होइन, यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो, फापर, गेडागुडी, सागसब्जी जस्तो चाहिँ रैथाने बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ। नगरपालिकाले चाहिँ यस्ता रैथाने बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
11: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन, 2 दिन जति चाउलो खुवाउने, 1 दिन खिर खुवाउने, 1 दिन फलफुल खुवाउने, 1 दिन अन्डा खुवाउने, होइन आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ, जस्तै सिस्नो हुनसक्छ, कर्कलो हुनसक्छ, होइन साग सब्जीहरू हुन्छ, त्यो पनि जाउलोमा मिसाएर खुवाउने, होइन जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउन मिल्ने जाउलोमा खुवाउने। अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केराको कोजे ल्याएर खुवाइदिने होइन, अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन, त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने, र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने, र अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ। कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ, केही केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छीपनाले गर्दाखेरि छिटो हुने अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन त्यो पनि भेटिन्छ।
12: जस्तै अब बालबालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावक थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन, यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपानबारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ?
11: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, गाउँघर क्लिनिक मार्फत पनि गरेको छ, अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ 5-6 वटा इभेन्टहरू चाहिँ हुन्छ स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसर हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन। थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ, तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ। त्यसकारण अब चाहिँ पोषण मैत्री घोषणा गर्ने कार्यक्रममा जान्छौँ। त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ। तर मलाई धेरै ठुलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले नै बुझ्नुपर्छ। अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ, गरिरहेको पनि छ, पालिकाले प्रोत्साहन पनि गरिरहेको छ। त्यसकारण चाहिँ यो रैथाने बाली चाहिँ पोषण खाजामा चाहिँ जोड्ने अभियानमा चाहिँ हामी पालिका चाहिँ सबै लागिरहेको अवस्था चाहिँ छ। यो पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पालिकाको ओडाहरूले के गर्दैछ भन्दा ओडाहरूको फरक फरक चाहिँ हुन सक्छ होइन। कुनै ओडाले अण्डा वितरण गर्ने अनि कुनै ओडाले चाहिँ बिउहरू पनि दिने अनि उनीहरू चाहिँ ग्रोथ मोनिटरिङको लागि जब स्वास्थ्य केन्द्रमा आउनुहुन्छ त्यो स्वास्थ्य केन्द्रमा ग्रोथ मोनिटरिङको लागि आउँदाखेरि चाहिँ उनीहरूलाई नुन भयो, आइरन नुनहरू अनि साबुन भयो, बालबालिका बच्चालाई नै आवश्यक पर्ने, हजार दिनभित्रकै आमालाई आवश्यक पर्ने जस्तो नुन, घिउ, अण्डा, साबुन भयो, यस्ता सामग्रीहरू पनि थप वितरण गरेको चाहिँ छ। त्यो कार्यक्रममा चाहिँ पालिकाको छ।
0: यो कुराकानी सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार र सरकारवालाको भूमिकाको बारेमा कुराकानी गर्यौं। आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
1: साथै तपाईंले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट म दीपक आचार्य
1: अनि म सन्तोषी रावल
0: बिदा हुन्छौ। नमस्कार।
13: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो
14: वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलछु।
13: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
14: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहू, तब तू मैं अब भी जाए।
15: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल, घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
16: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध, आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं। जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं। वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं। सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं। अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं। लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं। साथै उत्पादन मिति, उपभोग्य मिति पैदा भएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
17: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
16: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
17: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
16: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
17: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
18: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
19: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
18: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
19: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
18: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा केही गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउनु नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसरी

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको, यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिका

0: मा त्यति क्षति भएन।
1: हैन, के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: चर्पी भर्गिल का करना हो का?
6: चर्पी भर्लो से फिर का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिहे।
5: फोन नम्बर कटा हो त?
6: ली डायल करी 97-620-20-300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 हो 98-656-92-026।
4: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
4: तपसिल वडा नम्बर 4 अस्मिरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मनिकापुर शहरी स्वास्थ्य केन्द्र असार 3 गते,
4: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र असार 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र असाढ 5 गते,
4: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते,
0: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते,
4: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र असार 8 गते,
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र असार 9 गते,
4: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते
0: र वडा नम्बर 7 शक्ति शहरी स्वास्थ्य केन्द्र असार 11 गते।
4: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री
0: चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
1: स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: लिटे सर लागू हुई एनसेल नेपाल के लग
1: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
2: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
3: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
4: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
1: भनेदेखि सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844848673 र 9814680204

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
7: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सडक

0: पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य ज्वलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
7: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
6: तपसिल वडा नम्बर 4 अश्मिरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
7: वडा नम्बर 5 मणिकापुर सहरी स्वास्थ्य केन्द्र असार 3 गते,
6: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र असार 4 गते,
7: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र असार 5 गते,
6: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते,
7: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते,
6: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य केन्द्र असार 8 गते,
7: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र असार 9 गते,
6: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते
7: र वडा नम्बर 7 शक्ति सहरी स्वास्थ्य केन्द्र असार 11 गते।
6: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने हो। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौं। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-2460-2532। अछाम मंगल साइनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-2460-2825।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाको माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: 1 घर 3 बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिल्यै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै बुढो हर्यो, हट त बाहिर।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9486-39-261।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868-00-08 र 9825-67-72-72।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलालीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई दशैं अघि लालपूर्जा बाँड्ने तयारी हुँदै त्यसका लागि स्थानीय तहले चाँडो काम गर्नुपर्ने। अछाम र बाजुराका चार पालिका जोडेर बढीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा। धनगढ़ीबाट एक युवती लागू औषध सहित पक्राउ। र नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना। अब मध्याह खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको बढीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरी बढीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्नुभएको छ। बुधबार धनगढ़ीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन 2077 दफा 26(1) बमोजिम बाजुरा जिल्लाको बढीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरी बढीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो। मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन 19 गते बसेको मन्त्री परिषदको बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। बाजुरा जिल्लाको बढीमालिका नगरपालिकाको वड़ नम्बर 5, 6, 7 र 8, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वड़ नम्बर 5, 6, 7 र 9, अछाम जिल्लाको मल्लेक गाउँपालिकाको वड़ नम्बर 1 र 2 तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वड़ नम्बर 4, 5 र 6 सहितको जम्मा 498.4 वर्ग किलोमिटर क्षेत्र समावेश गरिएको छ। दुर्लभ जड़ीबुटी र वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सम्पदा संरक्षणका लागि सुरक्षित बनाउनु पर्ने सुझाव विज्ञहरूले दिँदै आएका थिए। धनगढ़ी स्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन 1 गतेदेखि 26 गतेसम्म 1,287.7 मेट्रिक टन यूरिया र 295.7 मेट्रिक टन डीएपी बिक्री गरेको छ। यस अवधिमा पोटास 33.25 मेट्रिक टन बिक्री भएको छ। प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धान खेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए। धान खेतीको मुख्य समयमा मल माग बढ़ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्र मार्फत किसानसम्म पुर्याउँदै आएको उनले जानकारी दिए। उपलब्ध मल बिक्री भइरहे पनि मागको तुलनामा आपूर्ति भने अझै बढ़ाउनु पर्ने अवस्था रहेको छ। धनगढ़ीका लागि यूरिया 1,947.705 र डीएपी 1,915.815 मेट्रिक टन आवश्यक कोटा रहेको प्रबन्धक बोगटीले जानकारी दिए। हालको बिक्रीपछि कम्पनीमा यूरिया 110.250, डीएपी 31 र पोटास 93.650 मेट्रिक टन मौजदात रहेको छ। मंगलबारसम्म बिक्री र मौजदात जोड्दा यूरिया 1,397.955 तथा डीएपी 326.7 मेट्रिक टन पुगेको छ। आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौजदातमा रहेको मल यूरियातर्फ करिब 72% र डीएपी तर्फ करिब 17% मात्रै पुग्छ। यसमध्ये डीएपीको आपूर्ति अन्तर तुलनात्मक रूपमा बढ़ी देखिएको छ। कम्पनीको विवरण अनुसार आवश्यक कोटाको तुलनामा यूरियामा 549.755 र डीएपीमा 1,589.115 मेट्रिक टन कमी देखिएको छ। धान खेतीका लागि मलको माग बढ़ेको समयमा डीएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोग्नु परिरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज दिउँसो कोशी र मध्य प्रदेशका साथै देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्याह खबरमा कैलालीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई दशैं अघि लालपूर्जा बाँड्ने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान
6: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
7: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
6: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
7: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
6: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
6: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
6: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: अब बाँकी खबर। कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएको बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले कामलाई तीव्रता दिएर दशैं अगाडि नै लालपूर्जा वितरणको काम शुरू गर्ने योजनाका साथ काम भइरहेको बताएको छ। कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएका बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले गत असारदेखि काम शुरू गरेको छ। करिब दुई महिनाको अवधिमा कैलालीका 13 स्थानीय तहमा वडा तहबाटै तथ्याङ्क प्रविष्ट, जग्गा खोजी, नापजाँच लगायतका काम सञ्चालन भइरहेका छन्। जिल्ला भूमि सम्बन्धी समस्या समाधान समितिका अनुसार जिल्लामा हालसम्म 1,37,000 भन्दा बढ़ी भूमिहीन, दलित, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्ट भइसकेको छ। तथ्याङ्क प्रविष्टको काम तीव्र गतिमा अघि बढ़िरहेको समितिले बताएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले समन्वय र सहजीकरणको काम गर्ने भए पनि करिब 80% काम स्थानीय तहकै जिम्मेवारीमा पर्ने समितिको भनाइ छ। स्थानीय तहका भूमि प्रशासन शाखा समितिले खटाएका प्राविधिक कर्मचारी, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको सक्रियताले कामको गति निर्धारण गरिरहेको र उनीहरूले जति चाँडो काम गर्न सके उति नै चाँडो हुने समितिले बताएको छ। स्थानीय तहले चाँडो काम गरेको खण्डमा कैलालीमा भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीका केही पूर्जा दशैं अगाडि नै वितरण गर्न सकिने भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले जानकारी दिएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति कैलालीका सदस्य, सचिव तथा नापी कार्यालय कैलालीका प्रमुख केशवराज लेखक अवस्थित बसोबासीको हकमा भने केही समय लाग्ने बताउनुहुन्छ। सदस्य सचिव लेखकका अनुसार कैलालीमा जानकी गाउँपालिका, भजनी र गोदावरी नगरपालिकाले तुलनात्मक रूपमा राम्रा काम गरिरहेका छन्। त्यसमा पनि भजनी नगरपालिकाले अझै राम्रो काम गरिरहेकाले कैलालीमा पूर्जा वितरणको काम भजनीबाट शुरू हुने देखिएको सदस्य सचिव लेखक बताउनुहुन्छ। कैलालीमा सबै स्थानीय तहको प्रगति समान छैन। सदस्य सचिव लेखकका अनुसार भजनी, गोदावरी र जानकीमा सबैभन्दा बढ़ी काम अघि बढ़ेको छ भने टिकापुर र जोशीपुरमा कामको प्रगति सबैभन्दा कम भएको छ। अन्य स्थानीय तहमा भने मध्यम प्रगति भएको छ। टिकापुरमा तथ्याङ्क प्रविष्टिको काम भए पनि त्यसपछिको प्रक्रिया अघि बढ़न सकेको छैन भने जोशीपुरमा काम भर्खर शुरू भएको छ। समितिका अनुसार विगतको आयोगले माग गरेको आवेदनका आधारमा कैलालीमा कुल 1,40,358 जनाको निवेदन दर्ता भएको छ। नयाँ समितिले हाल नयाँ आवेदन माग गरेको छैन। हालसम्म कैलालीमा करिब 20,000 बिघा जग्गाको नापजाँच भइसकेको छ। कैलालीमा भूमि सम्बन्धी समस्या समाधानको कामलाई गति दिन जिल्ला समिति र स्थानीय तहबीच निरन्तर समन्वय भइरहेको छ। नेपालमै भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको ठूलो संख्या रहेको जिल्लाका रूपमा कैलालीमा यो प्रक्रिया चुनौतीपूर्ण भए पनि सक्रिय स्थानीय तहबाट काम अघि बढ़ाएर समग्र जिल्लाको गति बढ़ाउने रणनीति समितिले लिएको छ। विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा विभिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउँदै आएको छ। अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस, पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। दारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैर सरकारी, निजी संस्था निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्ट अप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिइन्छ। कैलालीको धनगढ़ीबाट एक युवती लागू औषध सहित पक्राउ परेकी छिन्। धनगढ़ी उपमहानगरपालिका 8 धनगढ़ी गाउँबाट अवैध लागू औषध ब्राउन सुगर 100 मिलिग्राम सहित कैलालीको बर्दगोरिया गाउँपालिका 2 घर भई हाल धनगढ़ी उपमहानगरपालिका 8 कोठा गरी बस्ने 20 वर्षकी मनिषा चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ। मध्याह खबरमा अरु खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
0: हो र
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091-560-892।
2: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
9: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: तपसिल वडा नम्बर 4 अश्मिरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते।
9: वडा नम्बर 5 मनिकापुर सहरी स्वास्थ्य केन्द्र असार 3 गते।
2: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र असार 4 गते।
9: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र असार 5 गते।
2: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते।
9: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते।
2: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य केन्द्र असार 8 गते।
9: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र असार 9 गते।
2: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते।
9: र वडा नम्बर 7 शक्ति सहरी स्वास्थ्य केन्द्र असार 11 गते।
2: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेल सेवा नेपाल भारत सीमाको रूपडिया स्थित नेपालगंज रोड स्टेशनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार पर्यटन तथा आवागमनमा नयाँ सम्भावना देखिएको छ। भारतीय रेल मन्त्रालयले वाराणसी सिटी गोरखपुर रेल सेवा रूपडिया स्थित नेपालगंज रोड स्टेशनबाट विस्तार गर्ने निर्णय गरेसँगै नेपालगंज सहित बाँके बर्दिया र पश्चिम नेपालका व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। सेवा विस्तारपछि पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक शहरसँग रेल मार्फत प्रत्यक्ष जोडिनेछ। भारतीय रेल विभागले सार्वजनिक गरेको विवरण अनुसार 15-13-2 वाराणसी सिटी नेपालगंज रोड एक्सप्रेस, 15-1-3-1 नेपालगंज रोड वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउनेछन्। यसबाट भारतका ठूला व्यापारिक शहर तथा प्रमुख बजारसम्म पश्चिम नेपालका नागरिकको पहुँच सहज हुने अपेक्षा गरिएको छ। नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले रेल सेवा विस्तारले नेपालगंजको व्यापारिक गतिविधि वृद्धिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँका अनुसार नेपालगंज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले भारतसँगको व्यापारिक पहुँच विस्तार हुनुका साथै होटल, यातायात, गोदाम, खुद्रा व्यापार र अन्य सेवा क्षेत्रमा समेत गतिविधि बढ़ने सम्भावना छ। नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले भारतका प्रमुख बन्दरगाह तथा व्यापारिक केन्द्रबाट सीमावर्ती क्षेत्रसम्म माल सामान ल्याउन समेत रेल सेवा उपयोगी हुन सक्ने बताउनुभयो। उहाँले व्यापारिक वस्तुको ढुवानी सहज भए सीमावर्ती बजारको आर्थिक गतिविधि थप विस्तार हुने अपेक्षा गर्नुभयो। रूपडिया स्थित उत्तर प्रदेश उद्योग व्यापार मण्डलका अध्यक्ष शैलेश जयसवालले रेल सेवा विस्तारबाट सीमावर्ती नेपाल र भारत दुवै तर्फका उद्योगी, व्यावसायिक तथा सर्वसाधारण लाभान्वित हुने बताउनुभयो। रेल सेवाको विस्तारले पर्यटन क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गर्ने व्यवसायीको अपेक्षा छ। पर्यटन प्रबन्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले वाराणसी लगायत भारतका धार्मिक क्षेत्रबाट आउने पर्यटकलाई नेपालगंज हुँदै पश्चिम नेपालका पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने बताउनुभयो। उहाँका अनुसार नेपालगंज हुँदै बर्दिया, राष्ट्रिय निकुञ्ज, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको पहुँच बढ़ाउन रेल सेवाले सहयोग गर्न सक्छ। यस्तै नेपालबाट भारतमा धार्मिक तथा स्वास्थ्य उपचारका लागि जाने यात्रुलाई समेत सहज हुनेछ। रेल सेवा विस्तारबाट बाँके र बर्दियासँगै कैलाली, सुर्खेत, दाङ, कर्णाली तथा सुदूरपश्चिमका यात्रुलाई समेत अप्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ। नेपालगंजका नागरिक अगुवा हन्तराज काफ्लेले शिक्षा तथा स्वास्थ्य उपचारका लागि भारत जाने विद्यार्थी र बिरामीका लागि रेल सेवा विशेष उपयोगी हुने बताउनुभयो। भारतीय रेल विभागले सार्वजनिक गरिएको समय तालिका अनुसार वाराणसी सिटीबाट राति 10:35 बजे रेल छुट्ने, बिहान 4 बजे गोरखपुर आइपुग्नेछ। गोरखपुरमा 10 मिनटको विश्रामपछि 4:10 बजे छुटेर बिहान 11:20 बजे नेपालगंज रोड स्टेशन आइपुग्नेछ। फर्किने क्रममा नेपालगंज रोडबाट दिउँसो 4:15 बजे छुट्ने रेल राति 12:10 बजे गोरखपुर पुग्नेछ। गोरखपुरमा 10 मिनटको विश्रामपछि पुनः प्रस्थान गरी बिहान 8:30 बजे वाराणसी सिटी पुग्ने समय तालिका छ। नेपालगंजसम्म ब्राडगेज रेल सेवा विस्तार गर्नुपर्ने माग सीमावर्ती क्षेत्रका नागरिक तथा व्यवसायीले लामो समयदेखि उठाउँदै आएका थिए। नेपालगंज रोडसम्म सेवा विस्तार गर्ने निर्णयसँगै उक्त मागले मूर्त रूप पाएको व्यवसायीको भनाई छ। रेल सेवा विस्तारलाई पश्चिम नेपालको व्यापार, पर्यटन, रोजगारी तथा सामाजिक आवागमन विस्तार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। यद्यपि यसको वास्तविक लाभ लिन नेपालतर्फको सीमा, यातायात तथा अन्य पूर्वाधारलाई पनि रेल सेवासँग जोडेर व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कैलालीमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई दशैं अघि लालपूर्जा बाँड्ने तयारी हुँदै त्यसका लागि स्थानीय तहले चाँडो काम गर्नुपर्ने। अछाम र बाजुराका 4 पालिका जोडेर बढ़ीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा। धनगढ़ीबाट 1 युवती लागु औषध सहित पक्राउ। र नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
10: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
11: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
12: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
11: के गर्छ र सन मेडिकेयरले?
12: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
11: यति गरेपछि धेरै राहत हुने रहेछ त।
12: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
11: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
13: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
14: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
13: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
14: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
13: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
7: स्वास्थ्यका लागि पानी

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर।

0: र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: आई हो बड्डो घर कहिया सिर्जैब पाछसे सुरु करल मने घर सिजार सेक्ल
2: अरे का करुरी बुढिया कठुआ खोजत खोजत परेशान हो गेल बाटु मिलबो मिलबो नि करत का कैना हो का
1: मिस्तरान बर्जनाउ कना घर हेरो ना पट्टा सुगुर बनैला बाट अल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना ओट्टफे पटानी हुइन कि गोंगुआ बुढो हो ना कबु कहुर घुम जाए त थाहा पाए।
3: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541436।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू के छ त तपाईको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
7: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको

0: संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: छिछी फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो त
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनौ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 0 26
2: त्यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
3: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
2: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाई छ त यो कमाई पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
2: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

पक्राउ परेको झण्डै 11 महिना बितिसक्दा अबको पेशीमा फैसला हुने बताइएको छ र उहाँको परिवार साथीहरू र शुभचिन्तक खुशीको खबर पाउने आशा छन्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाए।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: चापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल वडा नम्बर 4 अश्मिरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
1: वडा नम्बर 5 मनिकापुर सहरी स्वास्थ्य केन्द्र असार 3 गते,
0: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र असार 4 गते,
1: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र असार 5 गते,
0: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते,
1: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते,
0: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य केन्द्र असार 8 गते,
1: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र असार 9 गते,
0: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते
1: र वडा नम्बर 7 सत्ती सहरी स्वास्थ्य केन्द्र असार 11 गते।
0: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।

0: सुविधा लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
5: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18, समय बिहान 11 बजे।
5: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091 5 30 8।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247825।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाहिने जो माइलो
6: त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टिकापुर, कैलाली।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
5: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बारीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
7: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ
6: शिविर सञ्चालन हुने स्थान
5: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म
7: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ
5: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 र 98486134
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: ए सन्तेकियामा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको नगर जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: ल यति छिटो आमा बन्न लागेको त यस्तो अवस्थामा पनि आमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
4: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: ओहो, मेयर साहब नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगरजन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
4: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
0: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
0: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
0: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
0: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
0: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-6772।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
5: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
7: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
5: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
8: बिहिबार दिउँसो 3 बजे
5: सुन्न सक्नुहुनेछ।
9: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
10: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
9: तपसिल वडा नम्बर 4 अश्मिरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
10: वडा नम्बर 5 मनिकापुर सहरी स्वास्थ्य केन्द्र असार 3 गते,
9: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र असार 4 गते,
10: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र असार 5 गते,
9: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते,
10: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते,
9: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य केन्द्र असार 8 गते,
10: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र असार 9 गते,
9: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते
10: र वडा नम्बर 7 सत्ती सहरी स्वास्थ्य केन्द्र असार 11 गते।
9: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
11: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
12: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
11: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
12: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
11: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
12: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
13: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक

0: चिकित्सा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
2: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
3: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
2: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
3: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
2: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
3: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
2: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
3: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
2: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टिकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव, उपभोक्ता समस्यामा ग्यासको अभाव खेप्नु परिरहेको विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण। विद्यालयको शैक्षिक विकासको व्यवस्थापन समितिको सक्रियता आवश्यक। व्यवस्थापन समिति जिम्मेवारी बारे जानकार हुनुपर्ने शैक्षिक क्षेत्रकै नागरिकको भनाई। अछाम र बाजुराका 4 पालिका जोडेर बढ़ी मालिका रामा रसन वन संरक्षण क्षेत्र घोषणा र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टिकापुरमा सरसफाई। खोज खबर अब विस्तारमा। टिकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको ग्यास विक्रेताहरूले बताएका छन्। उपभोक्ताको मागको तुलनामा ग्यासको आपूर्ति कम भएपछि टिकापुरमा ग्यासको अभाव देखिएको ग्यास विक्रेताले बताएका छन्। थप खबर रत्नापुन मगरबाट।
1: टिकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। उपभोक्ताको मागको तुलनामा ग्यासको आपूर्ति कम भएपछि टिकापुरमा ग्यासको अभाव देखिएको टिकापुरका ग्यास विक्रेताहरूको भनाई छ। टिकापुरमा सबै ग्यास विक्रेतासँग अहिले ग्यास उपलब्ध छैन। ग्यास डिलरमा ग्यास नभएपछि उपभोक्ताहरूले ग्यास पाउन सकेका छैनन्। टिकापुरको मनकामना ग्यासको डिलर रहेको न्यू एभ्रिला टेरसमा उपभोक्ताहरूका करिब 400 खाली सिलिण्डर जम्मा भएका छन्। 4 दिन अगाडि नेपालगंज ग्यास लिन गएको गाड़ी अझै फर्किएको छैन। त्यसले गर्दा विक्रेता र उपभोक्ता दुवै मारमा परेको बताउनुहुन्छ डिलर संचालक गौरी देवकोटा।
2: हामीले लगभग 7 दिन अगाडि हामीले गाड़ी नेपालगंज कम्पनी पठाछौँ त्यहाँबाट 7 दिनसम्म भइसक्यो ग्यास आएन। हाम्रो ड्राइभर र 2 एउटा सहचालक त्यही बसिरहेछन् कम्पनीमा, होइन आउँदै आएन। के गर्ने, ग्यासको पुरै यहाँ हाकार भइसक्यो। मान्छेले जम्मा गरेर लगभग 400 सिलिन्डर जति मसँग जम्मा भइसक्यो सिलिन्डर, आएको छैन। कम्पनीले कहिले पठाउँछ, हेरौँ पठाउँछ भनिरहेछ, भन्न त कहिले पठाउँछ त्यो थाहा छैन।
1: भेरी ग्यासको विक्रेता राजु चौधरी पनि माघ भन्दा ग्यास कम उपलब्ध भएकाले ग्यासको अभाव देखिएको बताउनुहुन्छ।
3: पहिला हामीले आउँदाखेरि 2 दिन बेच्ने ग्यास आज तपाईँको दिनभरि टिक्दैन, कस्टमरको माग चाहिँ बढेछ, उता चाहिँ अब कम मात्रामा आइरहेको छ भनौँ न। समस्या कस्टमरले बुझिदिनु पर्यो, आफूलाई जति आवश्यक छ नि त्यति मात्र लिदिए सहज भइहाल्छ।
1: सैपाल ग्यासको विक्रेता पुष्पराज देवकोटा पनि 1 महिनादेखि टिकापुरमा माग अनुसारको ग्यास नआएको बताउनुहुन्छ। समयमा ग्यास नआएका कारण यहाँ उपभोक्तालाई ग्यास पुगाउन समस्या भइरहेको छ। सरकार, आयल निगम र ग्यास कम्पनीहरूले ग्यासको अभाव छैन भनिरहँदा आफूहरूले समयमै ग्यास पाउन नसकेको ग्यास विक्रेता देवकोटाको गुनासो छ। उहाँ भन्नुहुन्छ, ग्यास अभाव नभए ग्यास कहाँ गयो त? यहाँ 1 महिनादेखि उपभोक्ताहरूले ग्यास पाउन सकिरहेका छैनन्। अझै पर्याप्त मात्रामा ग्यास कहिले आउँछ भन्ने कुरा अझै यकिन छैन। 200 सिलिण्डर ग्यास मगाएपछि 50-100 सिलिण्डर ग्यास मात्र आउँछ, त्यसकारण यहाँ ग्यासको धेरै अभाव देखिएको छ।
4: हामी विगत 1 महिनादेखि अहिले ग्यास एकदमै नेपाल अधिराज्यभरि जुन सचेत भइरहेको अवस्था छ, त्यही अनुरूप टिकापुरमा पनि हामीले एकदमै अहिले यो जुन आम उपभोक्ताले खेपिरहनु भएको छ त्यो समस्या हामीले पनि खेपिरहेका छौँ। सरकार भन्छ ग्यास पर्याप्त मात्रामा छ, आयल निगम भन्छ ग्यासको अभाव नै छैन, उद्योग भन्छ हामीले ग्यास पठाएका छौँ, तर हामीले दिने जवाब के छ भने ग्यास भोलि आउँछ भन्ने मात्र जवाब दिइरहेका छौँ। अनि उपभोक्ताको एउटै प्रश्न छ, ग्यास कहिले आउने त्यस्तो छ। यो ग्यासको अभाव छैन भनेर कतिपय ठाउँमा हामीले सुन्ने गरेका छौँ, ग्यास अभाव नै छ। त्यसैले म भन्न चाहन्छु ग्यास अभाव छ, हामी कहाँ पनि ग्यास पर्याप्त मात्रामा आइरहेको छैन। हामीले 200-250 सिलिण्डर अर्डर गर्दा अहिले 50-60 सिलिण्डर कम्पनीले पठाउने गर्दछ, र अलरेडी यहाँ हामीले जम्मा गरेर 50-60-70-100-150 जनाको नाम नै लेखेर राखिएका हुन्छन्। कसरी हामीले ग्यास उपलब्ध गराउने कुराले
1: टिकापुरमा भेरी, रेडियन्ट, मनकामना र सैपाल ग्यासका डिलरहरू रहेका छन्। ती सबै डिलरहरूमा ग्यास अभाव देखिएको डिलर संचालकहरूको भनाइ छ।
0: राष्ट्रिय सभाका सांसदहरूले देशैभरि जनताले खाना पकाउने ग्यासको अभाव खेप्नु परिरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जवाफ माग गर्नुभएको छ। सभाको आज बसेको बैठकमा सांसदहरूले घण्टौं लाइन बस्दा समेत ग्यास नपाएर भोकै बस्नुपर्ने अवस्था आएको भन्दै नागरिक कहिलेसम्म भोको बस्नुपर्ने हो भनी प्रश्न गर्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छनृ। अछाम र बाजुराका चार पालिका जोडेर बढीमालीका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको बढीमालीका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरी बढीमालीका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्नुभएको हो।
5: प्रदेश सरकार मन्त्री परिषदको मिति 2083 श्रावण 19 गतेको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश वन एन 2077 दफा 26(1) बमोजिम बाजुरा जिल्लाको बढीमालीका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरी बढीमालीका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको छ।
0: मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन 19 गते बसेको मन्त्री परिषदको बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। बाजुरा जिल्लाको बढीमालीका नगरपालिकाको वार्ड नम्बर 5, 6, 7 र 8, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वडा नम्बर 5, 6, 7 र 9, अछाम जिल्लाको मेल्ले गाउँपालिकाको वडा नम्बर 1 र 2, अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वार्ड नम्बर 4, 5, 6 सहित जम्मा 4,498.4 वर्ग किलोमिटर क्षेत्र समावेश गरिएको छ।
5: बाजुरा जिल्लाको बढीमालीका नगरपालिकाको वाडा नम्बर 5, 6, 7 र 8, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वार्ड नम्बर 5, 6, 7 र 9, अछाम जिल्लाको मेल्ले गाउँपालिकाको वार्ड नम्बर 1 र 2 तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वार्ड नम्बर 4, 5, 6 सहितको जम्मा 498.4 वर्ग किलोमिटर क्षेत्रफल समावेश।
0: दुर्लभ जड़ीबुटी र वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सम्पदा संरक्षणका लागि सुरक्षित बनाउनुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका थिए। मुख्यमन्त्री कार्यकालको अन्तिम दिन शाहले उक्त घोषणा गर्नुभएको हो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
6: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
7: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18, समय बिहान 11 बजे।
7: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
8: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
9: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
8: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
9: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
8: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टीकापुरमा सरसफाई गरिएको छ। दारी ग्याङ तथा टीकापुरका युवाहरूको संयुक्त आयोजनामा सरसफाई तथा वृक्षारोपण गरिएको हो। टीकापुर नगरपालिकाको समन्वय र सहकार्यमा टीकापुर खड़क चौकदेखि टीकापुर बस पार्कसम्मको 6 लेन सड़कमा बनाइएको क्यारीमा सरसफाई तथा वृक्षारोपण गरिएको हो। युवासहित टीकापुर स्थित विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा यसभन्दा पहिले गुलाब रोपेर अल्पत्र परेका क्यारीको सरसफाई गरिएको दारी ग्याङ टीकापुरका अध्यक्ष विष्णु रोकायाले बताउनुभयो। सोही क्षेत्रको खाली रहेको स्थानमा वृक्षारोपण पनि गरिएको छ। टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश औषधीले देशका हरेक कालखण्डमा युवाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देश निर्माणको प्रमुख आधारशिला युवा शक्ति भएको उल्लेख गर्नुभयो। युवा सरोज चपाईले युवाहरूको सक्रिय सहभागिताका लागि धन्यवाद दिनुभयो। विद्यालयको शैक्षिक विकास र गुणस्तर अभिवृद्धि गर्न प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हुन्छ। शिक्षा नियमावली शिक्षा तथा शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारको व्यवस्था गरे तापनि अधिकांश विद्यालय व्यवस्थापन समितिलाई यो विषयमा जानकारी नै छैन। थप खबर पूर्ण विकबाट।
10: विद्यालय सञ्चालनको लागि प्राप्त साधन स्रोतहरूको परिचालन कसरी गर्ने भन्ने विषयमा चाहिँ जान्नुपर्ने हुन्छ। विद्यालयको भौतिक शैक्षिक तथा आर्थिक तथ्याङ्क र विवरणहरू चाहिँ अध्यावधिक गर्नुपर्ने।
11: विद्यालयमा विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी विद्यालयको शैक्षिक विकास वातावरण निर्माण गर्ने र विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न शिक्षक कर्मचारी सँगै विद्यालय व्यवस्थापन समितिको भूमिका पनि उत्तिकै रहन्छ। तर अधिकांश समितिका सदस्यलाई नै हामीले विद्यालयमा नियमित निगरानी गर्ने गुणस्तर वृद्धिका लागि योजना बनाउने र लागू गर्नुपर्छ भन्ने कुरा नै थाहा छैन। विद्यालयमा बोलाएको बेला जाने भनेको ठाउँमा हस्ताक्षर गर्ने गरेको पाइन्छ। आफूले जाने बुझेसम्म विद्यालयमा हप्ता दिनमा जाने र अभिभावकसँग भेटघाट गर्ने गरेको बताउनुहुन्छ शक्तिदेवी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद चौधरी।
12: अब मैले मेरो दायित्व भनेको अब हामीले विद्यालयमा अब हप्ता हप्तामा अथवा 10 दिनमा निरीक्षण पनि गरेछौ, जस्तै स्टाफहरूसँग पनि छलफल एकदमै गरेका छौ, प्लस अभिभावकहरूलाई महिनामा एकचोटि अथवा 2 महिनामा एकचोटि गरी अभिभावकहरूसँग पनि अन्तर्क्रिया कार्यक्रम गोष्ठी भेला गरेकै हुन्छौ। हरदम हामीले अब व्यवस्थापनको तर्फबाट गर्नुपर्ने कामकाजहरू, जस्तै अब विद्यालयमा भनौँ न आज भोलि घाम दिनमा बत्तीहरूको पनि पंखाहरूको पनि समस्या हुन्छ, बच्चाहरूलाई एकदम पाठन पाठनमा अप्ठ्यारो हुन्छ।
11: त्यस्तै विद्यालयले बोलाएको समयमा विद्यालय जाने, आफूले समय मिलाएर हप्ता दिनमा विद्यालय गई निगरानी गर्ने गरेको बताउनुहुन्छ त्रिभुवन मावि बटनपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल चौधरी।
13: अहिले नमुना विद्यालयको शुरूआतीमा छौँ, काम चाहिँ चालु छ। विद्यालय प्रशासन त हाम्रो राम्रै छ, प्रशासन राम्रै छ, अब टिचरहरूसँग राम्रै छ भनौँ। अब विद्यालयमा अनुगमनमा टाइम टाइममा गइराखेको हुन्छ, हप्ताको 2 दिन 3 दिनमा म पुगेकै हुन्छु, अब 1-2 दिन बिराएर म पुगेकै हुन्छु विद्यालयमा। विद्यालयमा अब सुधार्छु भन्ने कुरा अब विद्यार्थीहरूको अब यस्तै सत्रमा विद्यार्थीहरूको कमी कमजोरी अब सुधार गर्ने प्लानमा हो। अब शिक्षकहरूको केही कमी कमजोरी होला, उहाँलाई सदा सुझाव दिइराखेकै हुन्छु, आफ्नो कमी कमजोरी सुधारेर अलि आफ्नै बालबच्चा सरेर सोधेर शिक्षामा ध्यान दिनुहोला भन्ने कुरा सल्लाह सुझाव दिइराखेकै हुन्छु। विद्यालयको अब व्यवस्थापनको नाताले जिम्मेवारी मनन गरेकै छ।
11: त्यस्तै खड्ग स्मृति मावि टिकापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तर्करा रेग्मी विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारको विषयमा अध्ययन गर्न आवश्यक देख्नुहुन्छ। उहाँ विद्यालयमा समय समयमा छड्के जाँच गर्ने, हरेक बैठकमा आफूले राम्रा र नराम्रा दुवै पक्ष जानकारी गराउनुहुन्छ। उहाँ विद्यालयमा समय समयमा छड्के जाँच गर्नुहुन्छ, छड्के जाँचमा देखेका कुराहरू हरेक बैठकमा आफूले राम्रा र नराम्रा दुवै पक्ष जानकारी गराउने गर्नुहुन्छ। त्यसै गरी विद्यार्थीका समस्या बुझ्ने, शिक्षक तथा कर्मचारीको उपस्थिति र नियमितता आदि कुरामा आफू सचेत भएर अगाडि बढ़िरहेको बताउनुहुन्छ।
14: विद्यालय सरहरूले गरिहाल्छन् भन्नुभन्दा पनि विद्यालय व्यवस्थापन समितिको काम र कर्तव्यको के हो भन्ने कुरा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र अन्य सदस्यहरूले बुझ्न जरूरी छ। विद्यालय कसरी चलायमान गर्ने भन्ने कुरो त्यो अध्यक्षको निर्भर रहने कुरा हो। अध्यक्षले कम्तीमा विद्यालयलाई कसरी अगाडि बढ़ाउने, कसरी अब विद्यार्थीलाई अब चाहिँ सरहरूले मेन्टेन गर्ने, कसरी कक्षा कोठा सञ्चालन भइरहेको, कसरी विद्यार्थी अनुशासित गर्न सकिन्छ, त्यो सम्बन्धी हामीले चाहिँ मतलब छड्के चेक जाँच अनि पटक पटक अब चाहिँ मतलब विद्यालयमा जाँचबुझ गरिरहनु हाम्रो कर्तव्य हो। अनि विद्यालयलाई अति गुणस्तर बनाउनका निमित्त विद्यार्थी कति एक्टिभ भयो भन्ने कुरा प्रत्येक चोटिको परीक्षामा पनि हामीले चाहिँ मतलब त्यसको रिजल्ट सम्बन्धी पनि जानकारी लिनु जरुरी देख्दैछौँ। हामीले त्यही गरिरहेछौँ अहिलेसम्म खड्गे स्मृति माइकमा। सरहरूले जे गर्यो त्यही साइन गर्ने भने त त्यो कुनै अर्थै भएन, हामीमा त्यस्तो हुँदैन, हामी त्यसै त्यसलाई मान्न पनि मान्दैनौँ। वास्तविक विद्यालयलाई फाइदा हुने त्यो डिसिजनका लागि मात्रै हामी साइन गर्छौँ, नभए हामी वाद विवाद प्रतिवाद गरेर कम्तीमा विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसरी नै अगाडि बढाइरहेछु र अझ पनि त्यही तरिकाले अगाडि बढाउने पक्ष हुन्छ।
11: विद्यालय व्यवस्थापन समितिले खासै आफ्ना अधिकार क्षेत्र अध्ययन नगरेकाले विद्यालय प्रति चासो राख्ने ठाउँमा राम्रै भूमिका देखिएको छ भने जहाँ समितिले चासो दिएका छैनन् शिक्षकहरूले गरिहाल्नुहुन्छ नि भन्ने सोच छ, त्यस्तो विद्यालयमा समितिको खासै सक्रियता नदेखिएको बताउनुहुन्छ फेरि पनि शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी।
10: खास गरेर जुन विद्यालय व्यवस्था समितिमा अलिकति चाहिँ अलि चासो राख्ने खालका विद्यालय व्यवस्था समितिका पदाधिकारी छन् त्यहाँ चाहिँ अलि राम्रै छ, उनीहरू सक्रिय नै देखिएका छन् भने कुनै विद्यालयमा विद्यालय व्यवस्था समिति अध्यक्ष अथवा सदस्यको लागि हुने मात्रै पद मात्रै ओगर्ने गरेको र त्यसको लागि खासै चाहिँ आफ्नो कामकर्ता अधिकार चाहिँ बुझाए पनि नबुझ्ने गरेको चाहिँ पाइएको छ। हामीले त के गरेका छौँ भने प्रत्येक पटक जाँदाखेरि प्रत्येक प्रधानाध्यापकलाई पनि विद्यालयको कम्तीमा टेबलमा चाहिँ यो शिक्षा ऐन तथा नियम चाहिँ नियमावली चाहिँ हुनुपर्छ र त्यसको लागि सम्बन्धित विद्यालय व्यवस्था समितिका पदाधिकारीहरूलाई पनि छोटो समय भए पनि ओरिएन्टेसन दिनुपर्छ, अभिवेक्षण गर्नुपर्छ, उहाँको कामकर्ता अधिकार के हो भनेर चाहिँ ब्रिफिङ गरिदियो भने उनीहरू अलिक सचेत हुन्छन् जस्तो लाग्छ।
11: विद्यालय विकासमा शिक्षक कर्मचारी जत्तिकै विद्यालय व्यवस्थापन समितिको पनि भूमिका रहन्छ। विद्यालय प्रति सम्पूर्ण सरोकार राख्ने पक्षलाई जिम्मेवारी र कर्तव्यनिष्ठ बनाउन जरूरी छ।
0: देशभर सरकारी स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ, जसका कारण बिरामीहरू उपचार नपाएर शास्ति खेप्न बाध्य छन्। खोप अभावका कारण विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीहरू निजी क्लिनिकमा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य छन् भने कतिपयले ज्यान समेत गुमाउनु परेको छ। सम्बन्धित निकायले खोपको नियमित पर्याप्त आपूर्ति सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता चिकित्सकहरूले औल्याएका छन्। विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
15: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
16: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
17: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
16: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
17: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
18: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो 7 वार्षिक उत्सवको अवसरमा सिंहदरबार परिसरमा नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उक्त बिक्री कक्षको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ। कम्पनीले देशभरिका 44 जिल्लामा 193 स्थानबाट उपभोक्तालाई दैनिक उपभोग्य वस्तु प्रति किलो र प्रति लिटर 5 रूपियाँ विशेष छूटसहित सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। खोज खबरमा अब पालो जनआवाजको: महिलालाई अघि बढ़ाउन आर्थिक कार्यमा महिला जोड़िन आवश्यक छ। आजको जनआवाजमा हामीले महिलाले आय आर्जनका कार्य गर्दा के फाइदा हुन्छ भनी केही महिलालाई सोधेका छौं।
19: नाम धनसरा शाह हो। महिलाले आफै कमाउने त अब तोडी छैन, गोडी छैन, अब को देला खाउली भन्नु छ। अब त कमाउने दिन त कमायौं, छोराछोरी पढायौं, नोकरी चाकरी लायौं, अब हाम्रो शक्ति भक्ति केही छैन, अब कमाउने बिना खाउली भन्ने मात्रै आशा छ अब।
20: नमस्कार, मेरो नाम उर्मिला शाह, दुर्गा देवी टोल विकास संस्थाको अध्यक्ष। हामीले आफ्नो बचत आफै गर्दा हामीलाई आफैलाई सहज हुन्छ। भोलि समाजमा केही चाहियो भने आफैले लगानी गर्न सक्यौं, आफूलाई चाहिएको चिज आफै त्यसै पैसाले किन्न सक्यौं। अर्कोको पैसाले भोलि अर्को देला म यसो गरौंला भने सोत्तै 2-4 दिन जान्छ। आफूसँग भएपछि बच्चाहरूलाई पनि यो गर्न सकियो, आफूले पनि जे मन लाग्यो किन्न सकियो, मन लागेको खान सकियो।
21: सबैलाई नमस्ते, मेरो नाम मिना देवी राल। महिलाले कमाएपछि आफूले कमाउँदाखेरि जहाँ पनि जान चाहेको ठाउँमा जान सक्यो, खाने चाहेको चिज खान सक्यो। श्रीमानसित माग्नु बढेपछि अलि अप्ठ्यारै लाग्छ, जैसी पनि कमाउने मान्छेसित मागेपछि अप्ठ्यारै लाग्छ, कोही कोही त भनी पनि दिन्छन् है।
22: मेरो
2: मेरो नाम कल्पना टमाटा टिकापुर नगरपालिका वार्ड नम्बर 1 दुर्गा नगर टोलो मेरो महिलाले आफै रकम कमाउँदा धेरै कुराहरूमा फाइदा हुन्छ जस्तै आर्थिक रूपमा आत्मनिर्भर हुन सकिन्छ घर खर्च सहयोग गर्न सकिन्छ आफ्नो निर्णय आफै लिन आत्मविश्वास बढ्छ अनि आफ्नो सानो आवश्यकताका लागि अरूमा निर्भर हुनु पर्दैन छोराछोरीहरूको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न सकिन्छ आफ्नो आवश्यकताका सामान आफै किन्न सकिन्छ परिवार र समाजमा सम्मान र भूमिका बढ्छ आर्थिक कठिनाई पर्दा अरूमा मात्र निर्भर हुनु पर्दैन आफ्नै सिप र क्षमता विकास गर्ने अवसर मिल्छ महिलाले आफै रकम कमाउँदा आर्थिक स्वतन्त्रता आत्मविश्वास र परिवारमा निर्णय गर्ने क्षमता बढ्छ
3: नमस्कार मेरो नाम पवित्र ढुङ्गाना महिलाले आफै पैसा कमाउँदा आफैलाई स्वतन्त्रता मिल्छ सर्वप्रथम आफैले आफ्नो मनले चाहेको सोचेको कामहरू आफै गर्न सकिन्छ अरूको भरमा पर्नु पर्दैन अनि आफ्नो बालबालिकाले मागेको चिजहरू दिन सकिन्छ आफूलाई आवश्यकता परेको अरूलाई सोध्नु पर्दैन आफ्नो हातमा आफ्नो गोजीमा पैसा भए आफैले किनेर प्रयोग गर्न सकिन्छ अनि घर परिवारलाई केही चाहिएको कुराहरू मागेरै खर्च गर्नुभन्दा आफ्नो खल्तीबाट किनेर ल्याइदिँदा उनीहरूलाई पनि खुसी र एउटा प्रोत्साहन मिल्छ
0: विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा आरोपित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ अस्पतालका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बयान र थुनचेक बसपछि दुवै अभियुक्तलाई थुनामा पठाउने निर्णय गरेको हो पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सोही मुद्दामा असाधारण तारिकमा छाड्न आदेश दिए पनि अन्य दुई आरोपितलाई भने थुनामा राखिएको छ सरकारले एनसेल आजी याटाको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ मन्त्री परिषदको बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दाहालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो मन्त्री परिषदको उक्त निर्णयपछि सूचना तथा संचार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो समितिको प्रतिवेदन अनुसार एनसेल आजी याटा साबिकको स्पाइस सेल प्रणालीका रूपमा विक्रमसम्म 2058 स्थापना भएदेखि हालसम्म 14 पटक शेयर तथा स्वामित्व खरिद बिक्री भएको उल्लेख छ तीमध्ये अधिकांश कारोबार नेपाल बाहिर अफसोर संरचना मार्फत भएको र त्यससँग सम्बन्धी सम्पूर्ण अभिलेख तथा विवरण नेपालका सम्बन्धित आधिकारिक निकायमा पेश भएको देखिएको समेत निष्कर्ष छ यस्तै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि टीकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव उपभोक्ता समस्यामा ग्यासको अभाव खेप्नु परिरहेको विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण विद्यालयको शैक्षिक विकासका व्यवस्थापनका लागि व्यवस्थापन समितिको सक्रियता आवश्यक व्यवस्थापन समिति जिम्मेवारी बारे जानकार हुनुपर्ने शैक्षिक क्षेत्रकै नागरिकको भनाई अछाम र बाजुराका चार पालिका जोडेर बढीमालीका रामारोशन वन संरक्षण क्षेत्र घोषणा र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टीकापुरमा सरसफाई नौ 55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार
22: ए सन्तेकी आमा पर कान्छा खालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
23: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो
22: यतिकै लागि त सामुएल जोलस बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ
23: आज त सन्त्याका बाले मनकै कुरो हर्यो त बाई जाउँ
24: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9868-44-1208 9846-39-2061
25: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना
26: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
25: तपसिल
26: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
25: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
26: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
25: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो दुई प्रति,
26: क्यान्सर रोगीहरूको हकमा तीन तीन महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
25: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
26: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: इजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि पैक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एप मा क्लेम गर्नुहोस्। एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो

शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिलाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै, समाधानका लागि सरकारवाला निकाय र मन्त्रालय बीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
1: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
0: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने,
3: बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
0: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सीप नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 को संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैंगिक समानता र समावेशी विकासमा युवा सहभागिता बढ़ाउन सरकारले अवसर सृजना गर्ने, निजी क्षेत्रले रोजगारी बढ़ाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
5: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए। कांग्रेस सांसद कमला पन्त,
6: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ त मान्यज्यू, रूलिङ होस्।
5: सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
7: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
5: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
8: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
5: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
9: ठूला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ, ठूल्ठूला उद्योगहरू, ठूल्ठूला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भने अब भोलि नै हामी एउटा टिम बनाउँछ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भने हो, टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्नु। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटै काम गरिरहेछ।
5: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
3: बहाव आगामी तीन दिन बढ़ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्लास्टको कुरा गर्छ हामी, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
5: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सी भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
10: एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिरता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौं भन्नुभएको छ, किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा, ठूलो समयसम्मलाई, धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
5: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 वटा विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासोपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू लिने सरसल्लाह भएको छ।
5: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
11: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि होइन, समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काङ्ग्रेस बाहिरिने कुरा स्वाभाविक हो होइन। अब चाहिँ काङ्ग्रेस एउटा प्रतिपक्षीय भूमिकामै चाहिँ रहन्छ, अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छन् हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
5: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-देखि 24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि पेस स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढ़ाएर 22,000 धाविका पुर्याइएको छ।
0: सन्तोषी रावल। खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर,
12: ढिला सुविधा हुन्छ भन, अनि कहिले के अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
0: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा। रिपोर्ट, सर्पको उपचारका लागि 100 भन्दा धेरै स्थानमा व्यवस्था, गोरुसिंगे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीत मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नाको कारण माग गरेको हो। इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाईको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ। यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भनिए पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
17: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ, तर उपभोक्ताको अनुभव फरक छ। अमरगढ़ी पाँचका दिल बहादुर एर
18: पाउने हो कि नपाउने भन्ने समस्या ढुकढुकी भइरहेको छ। सर, धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि लिइरहेका छन्। ग्यास पसलहरूमा सोधिरहेका छन् साउजी ग्यास छ भनेर छन्, साउजी ग्यासै नभएर कहाँबाट दिने।
17: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ।
12: ग्यास सजिलै पाइरहेको छैन, त्यही नै स्टुडेन्ट मान्छे घरदेखि टाढा आएर बस्नु परेछ। कहिले अब ढिला सुविधा हुन्छ भन, अनि कहिले के अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
17: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन। बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमाशी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ? डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली
19: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेका छौँ। हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ, 100 पालको पनि आइरहेको छ, रिडेन पनि आउने तयारीमा छ। त्यो हुँदाखेरि चाहिँ अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आईडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस्, प्रायोरिटी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामीले भनेका छौँ। त्यही अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ।
17: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ। निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी
20: जिम्मेवार चाहिँ नेपाल भरि नै समस्या थियो, अलि अब देखिरहेछ म्याम होइन। अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेछ, तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति खाली पाउनुपर्ने छ, जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ, त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी पता समस्या छ पता के छ भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ कतै कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
17: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
4: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
0: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र वर्खाको समय छ, रातिको समयमा सर्पको टोकाईका घटना सार्वजनिक हुने क्रम पनि बढ्दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुद्धा झूलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिङे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश चन्दले सर्प विज्ञ कमल देवकोटासँग कुराकानी गर्नुभएको छ।
4: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्डेज जुन हामीले सामान्य मड्किँदा बाँध्छौं त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै शुरू गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा, तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ।
0: त्यसले गर्दा बाँध्ने भनेको कसरी बाँध्नुपर्ने हो कि कस्तो खालको
4: होइन, कसरी बाँध्नु हुँदैन।

0: 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
1: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो।
0: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं, लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टीभेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टीभेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टीभेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू शुरू गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले शुरू गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
1: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
0: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिङेको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिङेमा आउने भनेको अलिकति माथिल्लो भएक प्युठानतिरबाट होइन अर्घाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिङे जाने गर्नुहुन्छ, त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि, सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चीजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
1: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटो बाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ।
0: हजुर, यो चाहिँ सरले भने चाहिँ सबै चीजको भूमिका उत्तिकै हुन्छ है, जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डाक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो, सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
1: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका
0: छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन, अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चीजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यू गर्न सकियो, एन्टीभेनम सहित अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको त हस्पिटल आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डाक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि मलाई पनि कतिपय डाक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ, पहिला चाहिँ आएपछि बल्ल के हो कस्तो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करतको आशा भने सर यो त करतले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चीजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ, त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
2: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रूलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकार

0: दावी गरेको छ। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम बढ़ेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खप्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

नमस्कार। सम्पूर्ण गजलीय मनमुटुहरूमा साहित्यको अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तुता अलक्षेन्द्र लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नाजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikaprafm.org र मोबाइल एप्स टिकाप्री एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु। गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीजीको मुजारे मुसमन अखरबहरमा रहेको यो गजल।

गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवारीज्यूलाई मजारे मुसम्म रख भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। ललितपुरका स्रष्टा गजलकार भीमा खनालज्यूको मुत्कारे मुसम्म सालिम भरमा रहेको यो गजल।

ललितपुर की स्रष्टा गजलकार भीमा खनालज्यूलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पाँच खाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शनज्यूको मुजारी अखरब भरमा रहेको यो गजल।

पाँचखाल तीन काभ्रेका स्रष्टागरकार उत्तम शर्मा दर्शनज्यूलाई मुजारी अखरब बर्मरेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टागरकार कपिल किशोर घिमिरेज्यूको हजत सालिम बर्मरेको यो गजल।

दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरेज्यूलाई हजरत सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सोलुखुम्बुका स्रष्टा गजलकार जेबी जिज्ञासीज्यूको रमल मुसद्दस सालिम बहरमा रहेको यो गजल।

सोलुखुम्बुका स्रष्टा गजलकार जेबी जिज्ञासुजूलाई रमल मुशद्द सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि गजलकार विमला चन्द सानुजूको मुत्कारी मुसम्मन सालिम बहरमा रहेको यो गजल।

हाल काठमाडौँमा कार्यरत वैतडीकी स्रष्टा गजलकार विमला चन्द सानुजुलाई मुत्कारे पुषमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार भन्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सिरानचोक साथ उपल्लो गोरे गोर्खाका स्रष्टा गजलकार केशव प्रसाद ढकाल प्रीतबीजीको रमल मुसद्दस सालिम बहरमा रहेको यो गजल।

बुझ्न खोज्ने बन्धु माझ मोक्ष के हो बुझ्न खोज्ने बन्धु माझ प्रीत छर्ने आज मेरो धुन छ अर्कै भाग्छ दुर्जन भ्रष्ट सत्ता।

सिरानचोक सातुपल्लो गोरे गोर्खाका संस्था गजलकार केशव प्रसाद ढकाल प्रीत बिजुलाई रमल बुषदस सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका संस्था गजलकार ऋषिकेश ब्रालज्यूको मुजारे मुसमनखर भरमा रहेको यो गजल।

पोखरा 26 कास्कीका श्रेष्ठ गजलकार ऋषिकेश ब्राज्यूलाई मुजारी मुसमनख र बहरमारीको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मधुवनको अन्तिम गजल प्रस्तुत गर्दैछु। चितवनका श्रेष्ठ कवि गजलकार सूर्यमणि रेग्मीजीको मुजारी मुसमनख र बहरमारीको यो गजल।

चितवनका स्रष्टा कवि गजलकार सूर्यमणि रेग्मीज्यूलाई मुजारे मुसम्मन अखबारमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नाजीले समय लिने टो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारजीहरू गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडी, ललितपुरकी स्रष्टा कवि गजलकार भीमा खनाल, पाँचखाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शन, दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरे, सोलोखुम्बुका स्रष्टा गजलकार जेबी जिज्ञासु, हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा गजलकार विमला चन्द सानु, सिरानचोक सात उपल्लो गोहरे गोर्खाका स्रष्टा गजलकार केशव प्रसाद ढकाल वृद्धबीज, पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश ब्राल र चितवनका स्रष्टा गजलकार सूर्यमणि रेग्मीज्यूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलख रिञ्जन लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नाजीलाई पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
3: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकै सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकारी केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
4: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
3: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पक्कड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाशमुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढ़ी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्त्याएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
6: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बत्ती लाएर बसेर मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन।
3: रासोपाका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। रासोपाका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
7: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ, कुनै पनि किन्नु छ भने हामी को हौ उहाँहरूलाई चाहिँ के इज्जत सम्मान गर्ने? कानूनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई जिगिरा होइन।
3: रासोपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
8: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौं, चाँडोभन्दा चाँडो एलआइजीको समिति मार्फत टुङ्ग्याउ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
3: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
9: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा। र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% मात्रै हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ। र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैंक, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घण्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेर खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्न, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीड़ित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानून तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा। र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
10: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
9: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, ठुलो साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ। किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
10: मैले किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ। त्यसकारणले
9: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त हुनसाथ सम्बन्धित खाता वालेट रकम प्रवाहको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ।

0: स्क्यामजन्य रकमको रोगका फुकुवा प्रमाण संकलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रहरी अनुसन्धान निकायलाई प्रमाण तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
1: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो शुरू हुने देखिन्छ?
0: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
2: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्ले र सूचना प्रविधि को विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
3: मान्य सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
2: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका इजरायल अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबु रिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सड़क अवरूद्ध गरेको देखिन्छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा

0: खिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: नीचे शर्त लागू हुई एनसेल नेपाल के लग
1: टिकापुर को विकास का लागि के गर्दैछ नगरपालिका
2: नगर विकास का लागि नगरवासी को दायित्व के हुनु पर्छ
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर
1: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिका फ्रेपिङको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
4: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: ओहो मेर्सा नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ल यति छिटो आमा बन्न लागेको त
2: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानु पर्यो जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: पालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091 5 60 8 92।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com।
6: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता

0: कार्ड गर्नुहोस्। 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134.
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: अवस्थामा पनि घर सकि नसकी सबै काम गर्नुपर्छ। कस्तो गाह्रो हुन्छ, पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ल यति छिटो आमा बन्न लागेको त
1: भएन भएको छ भन्छु थाहा पाउँदैछु।

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अनि त्यसदेखि पछाडिबाट लौत सौनका ऋषि प्रणाली भनेर महाराज परीक्षितलाई यस श्रीमद् भागवतको महत्वको बारेमा सारा प्रकाश पारी बक्स्यो र यथार्थ प्रकरणमा ध्यान मनन कीर्तनको उपाख्यान प्रमाण गरी बक्स्यो। लौत राजन परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेवले बडो गम्भीर वाणीमा आफ्नो भाव कथाको प्रकरण प्रमाण गरिसकी बक्स्यो भनिकन राजा परीक्षितको प्रतिमा सुखदेव स्वामी बडो प्रेम साथ कथाको प्रवचन दिलाउँदै हुनुहुन्छ र आखिरमा साम्ब सदाशिवजीको सारा देवताले विन्ती गरे, हे भगवान, हे शशिशेखर, हे चन्द्रमौली, हे परमात्मा, हे हरि, हामीदेखि प्रसन्न हुनुहोस् भनेर हे हर हे शशिशेखर भनिकन साम्ब सदाशिवजीको विन्ती गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट। महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अब भगवान साम्ब सदाशिवजीलाई क्रोध शान्त गर्दै बक्सु आशुतोष, हे शशिशेखर, हे चन्द्रमौली, भगवान शंकर भोले बाबा क्षमा राख्नुभयो बक्सु भगवान भनेर गौरी शंकर प्रभुको प्रार्थना गरे। भगवान शंकरको प्रार्थना गर्दा कुन कुन देवताले प्रभुको प्रार्थना गरे, क्रोध शान्त गरेर दक्ष प्रजापतिको प्राण रक्षा गरिदिनुहोस् भनेर प्रार्थना गर्नेमा पहिलो नम्बरमा ऋतिहरूले, त्यस्तै कि पछाडिबाट सदस्यहरूले, रुद्रले, भृगु ऋषिले, इन्द्र महाराजले, ऋषिहरूले, सिद्धिगणहरूले, अनि त्यसपछि लोकपालहरूले मात्रै होइन योगेश्वरहरूले, ब्रह्माजीले, देवताहरूले, गन्धर्वले, अप्सराले, विद्याधरले, ब्राह्मणले प्रसिद्ध पार्नका निमित्त सारा सम्पूर्ण देवताले विन्ती गरे, मेरो परमात्मा शंकर शशिशेखर चन्द्रमौली आशुतोष भगवान विन्ती गरेपछि ल ठिकै यसमा अन्यथा हुन सक्दैन, अब मै नै यसको निमित्त तयारी हुन्छु भन्ने बारेमा परमात्मा गम्भीर सोच राखी बक्सु र दक्ष प्रजापति कि पत्नीको प्रार्थनाबाट र देवताबाट प्रसन्न भई बक्सेको भगवान प्रभु दक्ष प्रजापतिलाई मैले पशु बनाइसकेको कारणले शब्दमा यसलाई मैले पशु नै बनाउनु पर्छ भनेकन पछिल्लो पट्टे मन्टो फर्काएर शिर बोकाको ल्याएर जोडिदिन्छु हुन्छ भन्ने हुकुम भयो भगवान। हुन्छ प्रभु सर्वनाश भन्दार्दनाश जाति भनेर अब पति देव बोकाको टाउको ल्याएर पछाडि पट्टे मन्टो जोडेर राखिदिनु भयो, उग्र पशु बनाइदिनु भयो। अनि भृगुले मेरो दारी पाम भन्नुभयो, ललाउ भनेर दारी दिनुभयो, बोकाको दारी ल्याएर पण्डितलाई टाँदिनु भयो, पण्डित अहिले त बोके दारी र अनि त्यसदेखि पछाडि भगाको दाँत कुसाको दाँत फालिदिनु भयो र बोकाको जब जब आँखा पकाल्नु भएको थियो तिनको पनि बोकाको आँखा र बोकाको जब दाँत ल्याएर राखेर चपाउन सक्ने र चाट्न सक्ने बनाउनु भयो दाँत, अहिलेको हालिया दाँत जस्तो चपाउन नमिल्ने, चाट्न र पिउन हुने अरू जात हुँदैन। अनि त्यति भइसकेपछि फेरि कन्जब यस्ता प्रकारले कार्यक्रम पूर्ण भयो, महाराज परीक्षित सारा सम्पूर्ण प्रकारबाट आफ्नो काम पूरा भइसकेपछि अनि साम्ब सदा शिवजीको साराले विन्ती गरे अनि सती देवी रूपी महारानीलाई साथमा राखेर 7,50,00,000 पीठ उत्पादन शक्ति प्रभुले तयारी गर्नुभयो। अनि म हिमाचल राजाकी छोरी महारानी पार्वतीका रूपबाट प्रकट हुनुभयो र कार्य सम्पादन भएको छ महाराज परीक्षित, यो हजुरलाई मैले प्रस्तुत गरे। अब भृगु नाम गरिएको ऋषिबाट यज्ञ पूर्ण भएको यो जानकारी पनि मैले हजुरलाई बताएँ, बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। हरे बडो प्रेम पूर्वक लौत राजन परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामी शाश्वत उपदेशको बारेमा आज्ञा गर्नुहुन्छ र लौ भगवान साम्ब सदाशिवजीको त्यस ठाउँमा ठूलो सम्मान गरियो, भगवान शिवजीको त्रिविन्ती गर्यो, जसले यस कथालाई श्रवण गर्छ भनेदेखि शत्रु दमन हुने शंका छैन भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्स्यो। साम्ब सदाशिवजीको त्रिविन्ती भयो महाराज परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि उत्तनपाद राजाका छोरा ध्रुवोपाख्यान सुन्न पाम भनेर अब महाराज उत्तनपादप्रतिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट। महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो लौ सौनका दृष्टि प्रणाली यसै प्रसंगमा अघि के भएको थियो भनेदेखि जब सनक
सनन्दन सनातन सनत कुमार चार भाइ तिनीहरू रिभु हंस अरुणी यति नारद यी नौजनाले विवाह गरेनन्। यी चाहिँ बाला ब्रह्मचारी हुन्। अरू सब विवाहका बन्धनमा छन्। स्वयम्भ मनुका जम्मा जेठा छोरा उत्तनपाद महाराज सम्बन्ध जन्मिएका मैथुनी सृष्टिमा पहिलो व्यक्ति उत्तनपाद नामका राजा जो छन् तिनको जब दुईटा रानी सुरुचि र सुनीति जेठी रानीका घरबाट जन्मी बक्सेको राजकुमारको नाम ध्रुव कान्छी रानीबाट जन्मी बक्सेको राजकुमारको नाम उत्तम दुईटा राजकुमारहरू एक आपसमा आफ्नै आफ्नै आमाको सहायतामा बढ्दै हुर्कँदै गए। तर जेठीका छोरा एक दिन आफ्नो बाबाको काख पोल्टामा अङ्कमाल गर्न पुगेछन्। काखमा बस्दा सौतानी आमाले थाहा पाउनु भएछ। ओहो एकदा रुचि पुत्र अङ्क मारु पेलालयन उत्तम नारुसन्त ध्रुवम राज्य विनन्दत अनि यसरी सौताका छोरालाई जेठीका छोरालाई आफ्नो पतिको काखपल्टामा बसेको देखिसकेपछि सौताने आमा कान्छीले टपक्क टिपेर गलत्यार उराइदिनु भयो। तैँले यो काखमा बस्ने अधिकार छैन। यदि तैँले बाबाको काखमा पाउने बस्ने अधिकार भए हामी जस्ता भाग्यमानी कान्छीका घरबाट जन्मनु पर्छ, जेठीको घरबाट जन्मेर बाउको काखपल्टो पाउने होस् कि भनेर गलत्यार उराइदिन् जेठी आमा कान्छी आमाले जेठीका छोरालाई। कठै धुरु धुरु ढुँदै ढुँदै त्यो बालक उठे। त्यो कान्छीका डरले उत्तर जवाब बाउ चाहिँले बोल्न सकिनन्। राजा पिताजी उत्तरपाद राजाले अहिले राजकुमार ध्रुव रुँदै रुँदै रुँदै रुँदै आमाको पासमा पुग्नुभयो। अनि आमाले आज्ञा गर्नुभयो, राजा तिमी किन रोएको, तिमीलाई के बोल्लौ भन भनेर भन्दाखेरिमा मेरो माता मैले के बताऊँ, म राजाको जेठो छोरो, तर मेरी सौतानी आमाले मलाई टिपेर फालिदिनु भयो बाबाको काखबाट। तर बाबाले तैपनि यो मेरो छोरो हो भन्न सक्नु भएन। त म अहिले राज्य त पाउन जासुकै जासु, बाबाको काख त पाइनँ, मैले राज्य पाउने कसरी? यसै कारणले मेरो आमा म तपस्या गर्न जान्छु, मलाई बाटो दिनुहोस् भन्नुभयो ध्रुव राजकुमारले। बाबु तिमी साह्रै सानो छौ, पाँचै वर्षको उमेर छ राजन, तिमीलाई जब यस किसिमबाट जंगलमा कसरी पठाऊ, बाघ बालु हात्ती गेडाको भय हुन्छ, मरिमा सान तिमी गइसकेपछि म कसलाई चित्त बुझाउ मेरो राजा कसलाई हेर्ने, न मेरो अरू छोरा न मेरो छोरी राजा जान हुँदैन बाबु, यो कुरा बुझ भनेर आमा भन्न लाग्नु भयो धुरु धुरु हुनुहुन्छ माताश्री। ध्रुव राजकुमार भन्नुहुन्छ, मेरो माताश्री मलाई आज्ञा दिइबस्नु पर्यो, कुनै हालतमा पनि अब म यहाँ बस्नु हुँदैन, मैले जंगलमा जानै पर्छ मेरो आमा, यसमा मलाई हजुरले जब यस किसिमबाट रोकथामको विषयमा नजानुहोस्, जान्छु जंगलमा भन्न लाग्नु हो। अनि आमाको छोराका वचन छोडेर आमा भन्नुहुन्छ, मेरो बाबु जान हुँदैन, जंगलमा बाघबालु हात्ती गेडाको भय हुन्छ, मरी मसान प्रेतात्माहरूको भय हुन्छ, जान हुँदैन भन्नुभयो। त्यसो होइन मेरो आमा, मैले जानै पर्यो, जंगलमा प्रार्थना गर्छु, भगवानको भजन मनन कीर्तन गर्छु, प्रार्थना गर्छु। यस्तो प्रकारको वचन सुनिसकेपछि ए मेरो प्रभु, ए मेरो मुरारी, ए मेरो हरि, ए मेरो भगवान, हजुरलाई मेरो सहस्र कोटि प्रणाम भनेर सब ध्यान गर्नुभयो, मनन गर्नुभयो, अनि कीर्तन गर्नुभयो। त्यस्तो प्रकारको वचन सुनिसकेपछि लो मेरो ईश्वर अब क्षमा राखी बक्सोस् भन्दै प्रभुका चरणमा विन्ती गरिबक्सु। अनि त्यसपछि आमा रुनुहुन्छ, यता छोरो रुने, छोरा र आमा रुने, सौतानी आमाले गलत्यार हुराइदिनु भयो, आमा रुनुहुन्छ धुरु धुरु। रातमा त्यो घरमा आगोसम्म फुकिएन, साँझमा बत्ती बलिएन, खानेकुरा केही पनि भएन, आमा छोरा रुँदै हुनुहुन्थ्यो। ध्रुव राजकुमार मध्य रातमा आमालाई निदायको भान परिसकेपछि जंगलमा सवारी हुनुभयो। जंगलमा गइसकेपछि छङ्ग उज्यालो भयो, आफ्नो पुत्र देख्नु भएन महारानी जब जेठीले। अनि त्यसपछिबाट आफ्नो जब सापमा काखमा नभएको पाँच वर्षे पुत्र हराएको खण्डमा आमा धुरु धुरु रुँदै भन्नुहुन्छ, हरे हुर्काय बढाय आर्जन खान लाए, यो होइन रहेछ बुढे।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै,

0: किलिटे शर्त लागू हुई। एनसेल नेपाल के लग।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
3: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
1: होइन, के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी